0: भई सानी छ बुहारी भनेर सासुले धन्दा बढाउँछिन् ठुलो ठुलाई कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावरमा जाली सुनर भाग्ने चाहिँ मतलब नगरिस बुहारी अर्थी सुनिले मेरा तेरा माइती पनि देखेको छु मैले खान्छन् भुटेको मकै केही गुन्द्री ओढुछन् केही गुन्द्री ओछ्याउँछन् सुचन निर्लामा भोकाई छन् यस्तै ससुरा मेरा माई तिनी पुग्दैन हजुरको जोडा हजुरको छोरी त विवाह गरिदिँदा बाँधेनुस हाती रत घोडा राजाको कुलमा जन्म हुन गयो विवाह नहुने भयो यो वृन्दावनमा फुल फुल्यो मधुमालातीको फुल झै जोवन गयो कुन चाहिँ मरतले गरिदिन्छ निसापा कुन दैवा दिन्छन् पति सङ्कोचन सङ्गिनी सबै चलि गए मन रुन्छ मेरै अति
1: हजुर यस्तै बैरागी
0: कि पुतली जसुती गरे कि सुन्दरी मेरी छोरी दिउँ कसलै मैले मेरी माया कि डोरी नदिँदा पनि दिउँ कसलाई भनी मन पोली लाग्दैन निन्द्रै राति भोलिको दिन मनमाउनु पर्छ मैले बर्जा जै पिटी छाती कन्यादान दिवस सानु भयो धर्म प्रहात्रै रह्यो सोगा सुर्त नमानी पठाई बक्से वस छोरीलाई।

0: फूल फूल्यो नजरी सबै बनावरी घाम लाग्यो सैरी खोला। एकबारको जुनीमा कठै मेरो बुबा माया नमार्नु होला। बुबाको घरमाथि ठुलो नेवल पाती त्यो भन्दा ठुलो टुनी। छोरीको कर्जा नखानु बुबाले पाप लाग्छ सातै जुनी। वरुणमा पुत्र किनी ल्याए घरमा मन्त्रीहरूले जसै। गर्छु म यज्ञ भनेर राजाले ठिटाली गरे तसै। ए वर्मा पुत्र बेदार बेसरी यो यज्ञ खमा महा। लागे बालक थर थर कामना अतन्त डले तै।
1: मेरो नाम तुलसी थापा, कालीपोखरी वडा नम्बर 8 कान्छो गाविस हो। नमस्कार सबैलाई।
2: नमस्कार, मेरो नाम अम्बिका खरेल, वडा नम्बर 8 कान्छो गाउँपालिका।

म हरिप्रसाद मैनाली पत्नी सिलवती र पुत्र गुमला माली कहाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख नारायण।

पत्नी शीलवती र पुत्र गुनिला मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख आमदानी धनमा र चैन मनमा कण्ठस्थ विद्या सदा यस्तो रूप जान मेला जुलाको पाइन्छ भाग्य छँदा नारायण कसको

नारायण आयु छिन्दा हुँदैछ रात दिउँसो हप्ता र महिना पनि थाई हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण।

0: करुणा कृष्ण वासुदेव मेरो मनैना अल्छी नुनु रामोगे नानो निन्द्रा नधेराइलिनु कोही देखि नडराउनु रे सखत कहिले नबिर्से हुनु धन्ना झरपट छिन्नु फ्रोते रहनु जुन सपना छोडु दिनु विद्यामा धनमा पुराउनु परे यो बानी हरदम लिनु बाजु बन्ध किरीट कुण्डल मणि औटे चुरा हारले भोटो कोट कमेज टोपी पगडी आस्कोट सुरुवालले माछो कुम्भ बँधेल बाघ बनी दै कहिले मगन ते हुँदै कुर्दी जङ्गल चोर धैर कहिले योगी खुनी दाई हुँदै विद्या सुन्न भनेर कान बनिए के गर्नु ती कुण्डल दानै गर्नु भनेर हात बनिए बाला भिरे के फल जिब्रो पन्न र मन्त्र जपन जिब्रो पन्न र मन्त्र जप्न भनियो न स्वादकै खातिर यो चोला उपकार गर्न भनियो सिङ्गारमा के छ र मुमाको अति सागो रोयो निमा गयो जीव गई ठेलिनु विष्टामित्र खकारमा गोडो लिँदै साल्ना लली झेलिनु हरदम पेछिनु पेटा कागो खुमले किरातीले तोकिनु हरदम पेछिनु पेटा कागो खुमले किरातीले तोकिनु नौ महिना तक घोर कष्ट सहतै तै गर्भमा रोपिनु
1: मेरो घर बोच बारकुचे बस्ने तेजबहादुर बस्नेत हो। मेरो उमेर 91 वर्षको लागि म अहिले 91 वर्ष भएँ। अब म एउटा श्लोक भन्छु, सुनिदिनु होला सबैले। हे स्वामी तरुणी भए कि मगरै छोरी दुराई देशमा पाल्नु भयो जवान कसो मगरुला खाना त दर्शनका कहिले देख्छु शशि बदन कि मुरा दिन बित्न लाग्यो यसै जोवन कि जलिन्छु खसम कि कमी छु बिराम पालु कस नेत्रै खोली कट चले मकन जाऊ डे ईश्वर गरी जान्थे म घरका जान सब चली हेर्दै म यत गरे परे देख्थे सूर्य र चन्द्रमा सरी बहु सुन्दर मुडा पनि यो जीव डगमग गर्दथ्यो मदन काई जसले भरि सन्सनी बिन्द्रावन मधुमालती कि फुल चाहि जोवन्त मेरो गयो राजैका कुलमा जन्म हुन गई विवाह नहुने भयो साथैका सँगिनी सबै चलि गए मन रुन्छ मेरो अति कौनै मर्दनले निसाब गरिदेला कुन्दै बजेला पति।
2: नमस्कार, म घनश्याम ओली दिगु गाउँपालिका वडा नम्बर 4 गाउँघरमा चाहिँ केदारनाथ ओली भन्छन्। मैले चाहिँ श्लोक लिएर आएको छु। पत्नी पुत्र र पुत्र र कुटुम्ब सम्पत्तिमा चिन्ता छ रात दिन कसो गरी आए

हो त्यसमा काम दिने कृतन गरौ उनै श्री रामको पर्थ्यो बस्नु त ब्रह्मचार्य व्रतमा सेवा गुरुको गरी विद्या वेद पढी विवेक गरदात्म मिल्थे परमात्मा हरे त्यो कामै नगरी बितेछ अब ता बेला पनि गई गयो

कर्मता पर्थ्यो गर्नु सेवा अतिथिको सेवा म गृहस्थी हुँदा तु यादै गरिएन मोह बसले अहिले पछुतो भयो अहिले बल घट्यो हात गोडा रह्यो अब पो बिहाल भयो पर्थ्यो ज्ञान खोजी खोजी गरनु सत्सङ्ग वेदान्तले बाँदर झैँ कुदिरहन्छ।

0: मातो बेला हाँस्दै गयो बुढो भई सबै कुरा कुरा बस्यो मलाई साथ कसले दियो अब यो सारा व्यवहार छाडी वनमा बस्ने गरी जाऊ भने अन्नमै प्राण रहन्छ कलीमा छुट्ला भन्ने डर हुने त्यसैले घरमै बसेर पनि म आत्मा सुधार्छु भने रातो दिन हरिनाम जपे जपे होला कि भन्ने आशा भने यो चिन्तामणि हो मनोरथ दिने वैकुण्ठको साँगु हो नौका हो अब भवसिन्धु अमृत हो सम्पूर्ण ब्रह्माण्डको
1: नन्दलाल गिरी सन्यासी हुँ यो भजन राख्न मन छ भजनारायण भजनारा

0: छु मातर म पनि परि तिम्रा शरणमा त्रिलोको रोग जस्तो असुर महिषासुर हुन गयो दया तीन लोकमाथि धरिकन त मारिदिनुभयो उसै माफिक मेरा उपर पनि दुर्गे धरि दया सहजमा दुख छुटलान यदि मकन मंगल दिनुभय जया भन्छन् सबले विजया पनि नाम हो हजुरको भगतका खातिरमा छ्या गरिदिने सब असुरको
1: कति बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
2: होइन साइला दाई के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
1: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
2: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
1: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
3: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-89-6-77 बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोतावर्गमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 मेगाहर्जबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाईँ हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलांश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाई सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोर अनि गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौँ। यो हामी सबैको दैनन्दिन कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौँ। कार्यक्रमको शुरूआत गरौँ नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सद्बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जबाट म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल आषाढ शुक्ल पक्ष सन् 2026 जुलाई 25 तारिक श्रावण 9 गते शनिबार, आज हरिसैन्य एकादशीको व्रत गर्ने दिन हो, तुलसी रोप्ने दिन हो। धार्मिक महानुभावहरूले आज हरिसैन्य एकादशीको व्रत गर्नुपर्छ। यो चतुर्मास व्रत लिने हो, यसमा तुलसी रोप्ने ओर्ने ओर्ने त्यस्तो गर्नुपर्छ। दक्षिणायण रौद्र नाम सम्बत छ। अनुराधा नक्षत्र 2:10 मात्र। अमृत जोग वृश्चिक राशिका उत्तरमा राता चन्द्रमा छन्, सायद गर्दा झगडा हुने। आजका जोगिनी आगनायमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 33:49 उदय 5:24 अस्तय 18:55 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
1: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ, अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। मेष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ, अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ। व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ। सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ। मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला। बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला। सबै कुरा विचार गरिआएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ। खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति हुने देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्नेछ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठुला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषितर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ। त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैनो सामुदायिक एफएम 92.7 MHz चरीकोट चली ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिफल हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखारविन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछौ।
3: नफे दवारिमजु आला थिन देया दुजे कर्म नम्बर सु चेला थिन दे ने दे तो देंगे दगे जे ओंबोला जे जे बबादम छिगे छिगे दुजे ने चिंजा नमजे दो परशो दगे जे ने जे ने बादे ने दमजे दो परशो होम साम बारा दिमाना सरा महा दवा ओम मारा मारा दीपन सकर्म जम्बा ओम रुचि रामानी प्रवत
4: नमस्कार अनुसार उपस्थित भइसकेको छु। म निराज लामा पाखरिन।
3: आज विक्रम सम्वत 2083 साउन 9 गते शनिबार जुलाई 25 तारिक बुद्धिस्ट पात्र अनुसार आज दवा डुब 11 गते भेडनीमा बुद्धिस्ट पात्र अनुसार आजको दिन यस्तो छ, आज महत्वपूर्ण पाहुनाहरू बोलाउनु नहुने दिन देखेको छ, छेवर गरी केस गर्ने दिन राम्रो छ र आजको ठेजुर सा अनि नि छ। आजको भूमतोङ अग्नय परेको छ र आज साङ्गे कालसाङ भगवानहरूको प्रार्थना गर्नु अत्यन्तै राम्रो हुनेछ। लो वर्गा
4: जीवालो मुसाफरको मित्रलाई सिसा देखिएको छ, घर घर सीमा ठाका टुक आउन सक्छ, चोट पटक लान सक्छ, होसियार गर्नुहोस् राम्रो हुनेछ। लालो गाई बरुको मित्रलाई लासा देखिएको छ, सही कुरा राम्रै हुनेछ। काग र बाघ बरुको मित्रलाई सोक्ष देखिएको छ, धर्मको टिटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ। यहीलो बिरालो वर्गको मित्रलाई सोक्ष देखिएको छ, धर्मको टिटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ। ढुक्लो गडुल वर्गको मित्रलाई राम्रो देखिएको छ, सही कुरा राम्रै हुनेछ। ढुल्लो नाग बरुको मित्रलाई राम्रो देखिएको छ, आज राम्रै हुनेछ।
3: तालो घोडा वर्गको मित्रलाई आज राम्रो यहाँले गरेको गर्नु खोजेको कामहरू सफल भएर जानेछ। लुक्लो भेडा वर्गको मित्रलाई आज राम्रो, तपाईँले कुनै पनि त्यस्तो अप्ठ्यारो बाधा भोग्नु नपर्ने देखेको छ। केलो बाँदर वर्गको मित्रलाई आज राम्रो, यहाँले गरेको गर्नु खोजेको कामहरू अत्यन्त सफल भएर जानेछ। झ्यालो चरा वर्गको मित्रलाई राम्रो, यहाँले पनि गरिराख्नु भएको कामहरू एकदम सफल मिल्ने देखेको छ। खिलो कुकुर वर्गको मित्रलाई राम्रो, यहाँले गरिराख्नु भएको कामहरू अत्यन्तै महत्वपूर्ण देखेको छ। फक्लो बदल वर्गको मित्रलाई आज सामान्य दिन, चोट पटक लाग्न सक्छ, घर घरिसम्म ठक्का ठोका हुन सक्छ, झै झगडा हुन सक्छ, अलिक विचार गराएर लाग्नु भए राम्रो हुने जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरीयाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहाय घेरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिदेले फ्याफुल्ल। नमस्कार, सेवा, शुभ दिन।
0: सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट लामा राशिफल श्रवण गरिसक्नु भएको छ। श्रोताबिन धैर्य र साहसका साथ समयको परिवर्तन सँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सकौ, हाम्रो कर्म र व्यवहारमा परिष्कृत गरौं। छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भएर आएको छ, यस कुराको हेक्का राखौ। सुनौलो बिहानीले हामी सबैलाई सत्प्रेरणा भरौं। राशिफल अंश पछाडि अब भने तपाईँलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईँलाई सुनाउनेछौ। श्रोता आज शनिबार पनि सदा झैं रेडियो शुभारम्भ बिहान 5 बजेबाट भइसकेको छ। 5 देखि 5:15 रेडियो शुभारम्भ सुनिसक्नुभयो। 5:15 देखि 5:30 स्तुति पुराण कथा श्रवण गरिसक्नुभयो। 5:30 देखि 6 बजेसम्म भजनहरू, 6 बजेदेखि 6:30 सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ। 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी कार्यक्रम सुन्दै हुनुहुन्छ। 7 बजेदेखि 7:30 सैलुङ फेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15 आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। 8:15 देखि 9 बजेसम्म चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15 उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली सुन्न सक्नुहुनेछ। 10 बजेदेखि 10:05 थामी भाषाको समाचार, 10:05 देखि 11 बजेसम्म पप गीतहरू, 11:30 देखि 12 बजेसम्म हिन्दी गीतहरू, 12:30 देखि 1 बजेसम्म लोकदोहोरी गीतहरू, 1:30 देखि 2 बजेसम्म चलचित्रका गीत, 2:30 देखि 2:15 सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 देखि 3 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ।
5: तीन बजेदेखि तीन पन्ध्रसम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। तीन पन्ध्रदेखि चार बजेसम्म लोक दोहोरी गीतहरू, चार बजेदेखि चार पन्ध्रसम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। चार पन्ध्रदेखि पाँच बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। पाँच बजेदेखि छ बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। छ बजेदेखि छत्तीससम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। छत्तीसदेखि सात्तीससम्म इसाई डबली रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। सात्तीसदेखि आठ बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। आठ बजेदेखि आठ पैंतालिससम्म गीतहरू सुन्न सक्नुहुनेछ। आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। नौ पन्ध्रदेखि दस बजेसम्म फेरि पनि पुराना निकै मिठा आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। दस बजे रेडियोका आजका सम्पूर्ण सेवा बन्द रहनेछन्।
0: श्रोताबिन्द, भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक सुनिसक्नु भएको छ। अब हामी साथमा मौलिक लोक संस्कार र संस्कृतिले भरेका भजन श्लोकहरू तपाईँलाई सुनाउनेछौ। कार्यक्रमको शुरूमा दोलखा कालीजो गाउँपालिका जमासीका ज्येष्ठजन खड्गबहादुर राउतले नेतृत्व गर्नुभएको यो निकै मिठो लोकधुन शास्त्रीय लोक भजन तपाईँलाई छोड्दैछौ।

त्यसरी भन्दाखेर हो सत्रजी त महाराज भन्न लागे, यसुर जे माता हजुरले मलाई वरदान दिनुहुन्छ भने नारायण।

0: सुन्दै हुनुहुन्छ सुनौलो बिहानीमा हामीले शास्त्रीय लोक भजन तपाईँलाई सुनाइसकेका छौँ। यो भजनलाई नेतृत्व गर्नुभएको थियो दोलखा कालीचो गाउँपालिका वडा नम्बर 7 वरिष्ठ नागरिक खड्ग बहादुर रावते र साथमा हुनुहुन्थ्यो भजन पारखीहरू पनि। वर्तमान अवस्थामा लोपोन्मुख रहेका लोक परम्पराहरूको अनुसन्धान संरक्षण सम्वर्धन जगेर्ना अनि लिपिबद्ध गर्न ढिला भइसकेको छ। यो कालजयी स्वर दोलखा कालिचो गाउँपालिका वडा नम्बर 9 का ज्येष्ठजन सूर्य प्रसाद ओलीको हो। यस्ता आवाजहरू यस्ता कला अनुभव बिस्तारै बिस्तारै लोप हुन लागेका छन्। तसर्थ संरक्षण स्वरूप हामीले कार्यक्रम मार्फत प्रस्तुत गरेका छौँ। गाउँको आफ्नै लोक संस्कृति हुन्छ, संस्कृतिको सुटे पहिचान महत्व र कार्य हुन्छ। आवश्यकता भौगोलिक अवस्था जातीय बनोट मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ। आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा अब भने लोक संस्कृतिका अर्का संरक्षक भीमेश्वर नगरपालिका जिलु फसिबै निवासी ज्येष्ठजन जो उमेरमा 96 वसन्त पार गरिसक्नु भएको छ, भजन प्रवीणको नामले परिचित हुनुहुन्छ। कृष्ण प्रसाद चौलागाईको वर्तमान आवाज कस्तो रहेको छ उहाँको आवाजमा सजिएको श्लोक तपाईँलाई थाहा छ।
1: सिंहको बोलाउँछ वंशीहरूको त्यो सिंह बाँचेपछि सेती शान्त भएर जान्छ पछि त्यो आओस् कुमर कसी সংসার সাল কয় মরিস।

0: सुनौलो बिहानी महिनाले राशि फलम छ रेडियो सयुङबाट प्रसारण हुने कार्यक्रमका झलकहरू त्यसै गरी लोक संस्कृतिमा आधारित रहेर दुलखाको भेग र भूगोलमा रहेका दृष्टजनहरूको मुखार बिन्दुबाट प्रकट भएका आवाजहरू पनि तपाईँलाई सम्प्रेषण गरिरहेका छौ। हामी लोक संस्कृतिमा धनी छौ। लोक संस्कृतिको छुट्टै पहिचान र महत्व छ। संसारकै धनी देश नेपाल हो लोक संस्कृतिको दृष्टिकोणले हेर्ने हो भने। तर पछिल्लो समय लोक संस्कृतिमा निराशा बढ्दै गएको छ। पछिल्ला पुस्ताहरूले यसलाई सिरुपर नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरिरहेका छन्। त्यसैले लोक संस्कृतिको आफ्नै मौलिकता छ, यसलाई कसैले पनि भुल्नु हुँदैन भन्ने हामी सबैको अनुरोध हो। जगेर्नका लागि सबै नेपाली एकजुट हुनुपर्छ। युवा पुस्ता पाश्चात्य गीत संगीतमा भन्दा पनि आफ्ना मौलिकता बचाउन लाग्न सके मात्रै नेपालको संस्कृति जोगिन्छ। अहिलेको पुस्ता रोजगारी र अध्ययनका लागि सहर तथा विदेशमा बस्ने गरेका छन्। यसकारण अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई राम्रोसँग संस्कृति हस्तान्तरण गर्न पाएन। पछिल्लो पुस्ताले विदेशी संस्कृतिको देखासेखी गर्ने गरेको छ। संस्कृतिको संरक्षण गर्नु सचेत नागरिकको कर्तव्य हो। देखासेखीको नाउँमा पश्चिमी संस्कृतिको अनुसरण गर्दा हाम्रो पहिचान बोकेका मौलिक संस्कृति इतिहासमा मात्रै सीमित हुने होइनन्। अब पहिचान जोगाउन संस्कृतिको संरक्षणमा जुट्नुपर्छ भन्दै कार्यक्रम सुनौलो बिहानीको अन्तिम भागमा आइपुगेका छौ। भोलि बिहान फेरि पनि हामी यी र यस्तै सवाल र प्रसंगका साथ तपाईँ सामु उपस्थित हुने नै छौ। कार्यक्रम सुनौलो बिहानी तपाईँलाई कस्तो लाग्छ? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन अनुरोध गर्छौ। तपाईँको गाउँटोल बस्तीमा पनि यस्ता अब्बल दृष्टजन हुनुहुन्छ जसको मौलिकता छ, भजन कीर्तनका पारखी हुनुहुन्छ, हामीसम्म सम्पर्क गराएर संरक्षणका लागि हातेमालो गर्न अनुरोध गर्छौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको यो सुन्दर बिहानीबाट हामी सम्पूर्ण कार्यक्रम निर्माण टोली बिदा माग्छौ। नमस्कार।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौ।
2: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।

0: सल्लाह तोरण तयार गरिने,
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाबदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्न उत्तरमा सांसदहरूको रूचि निकै कमजोर। वेबसाइट मार्फत अनलाइन सट्टाबाजी खेलाउने प्लेटफर्म सरकारको नियन्त्रणमा, 2 लाख वेबसाइट बन्द। नेपालमा पानीमा डुबेर मृत्यु हुने घटनामा वृद्धि हुँदै। र दोलखामा यस वर्षको वर्षामा हुने विपदबाट 5782 घरधुरीका 20,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान। व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
1: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
0: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। प्रत्येक असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरको तुलसीको मुठमा राखिएको दलको बिरूवा शनिबार मुठमा सारी

0: सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकको रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीको दिनसम्म तुलसीको विशेष पूजा हुने गरेको छ। असार शुक्ल एकादशीको देखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णुको क्षीरसागरसम्म शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाबदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्न उत्तरमा सांसदहरूको रूचि निकै कमजोर देखिएको छ। प्रश्न र प्रस्ताव मार्फत कार्यलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्लो वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले नै पुष्टि गरेको छ। बलियो कार्यकारी हुँदा सत्तापक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ, जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र समुचित संवादलाई कमजोर बनाएको छ। संघीय सांसदका दुवै सदनका नियमावलीले संसद प्रधानमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तरसँग सँगै सम्बन्धित मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार दिएको छ। तर आफ्नो अधिकारको सदुपयोग न्यून संसदले मात्रै गरेको पाइएको छ। संसदद्वारा हुने प्रश्न मार्फत सरकारका काम कार्यवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्वबाट संसद चुकिरहेको पाइएको छ। 2082 फागुनमा सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको करिब चार महिनाको अवधिमा जम्मा तीनजना सांसदले मात्रै प्रश्न सोधेका छन्। यसबीच प्रधानमन्त्रीसँग जेठ 17 गते एक मात्र प्रश्न भएको छ। सम्बन्धित मन्त्रालय तथा कार्यकालका काम कार्यवाहीमा प्रश्न सोध्दै तीन सांसद विपक्षी दलका मात्र रहनु भएको थियो। नेपालमा डुबेर मृत्यु हुने घटना बढ़दै गइरहेको छ। वर्षायाममा नदी, खोला, पोखरी, ताल तथा नहरमा पानीको सतह बढ़ेसँगै डुबेर प्रत्येक वर्ष सयौं नागरिकले ज्यान गुमाउने गरेका छन्। नेपालमा डुबेर हुने मृत्यु सबै घटना अभिलेखीकरण नहुने, दुर्गम क्षेत्रमा भएका मृत्युका घटना प्रहरीसम्म नपुग्ने, कतिपय घटना अन्य कारण अन्तर्गत दर्ता हुने भएकाले वास्तविक संख्या अझै पनि एकिङ हुन नसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले डुबेर मृत्यु हुने मृत्युलाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीको रूपमा लिएको बताउनु भएको छ। डुबेर हुने घटना न्यूनीकरण गर्न सम्बन्धित पक्षबीच समन्वय हुनुपर्ने भन्दै उहाँले समुदाय स्तरमै जनचेतना अभिवृद्धि तथा रोकथाम कार्यक्रम प्राथमिकतामा साथ अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। विश्व डुबान रोकथाम दिवसको अवसरमा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष 3 लाख भन्दा बढ़ी मानिसको डुबेर मृत्यु हुने गरेको छ। दक्षिण पूर्वी एशिया क्षेत्रमा मात्रै वार्षिक करिब 83,000 जनाले ज्यान गुमाउने गरेका छन्। संगठनले नेपालमा पनि डुबेर हुने मृत्यु सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याको रूपमा रहेको जनाएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखा प्रमुख निष्ठा श्रेष्ठले डुबान तथा चोटपटक व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माणको प्रक्रियामा रहेको बताउनु भएको छ। एप अथवा वेबसाइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने प्लेटफर्म नियन्त्रणमा सरकारले उल्लेख्य सफलता प्राप्त गरेको छ। त्यस्ता प्लेटफर्म बन्द गराउने अभियान शुरू गरेको चार महिनामै करिब 2.5 लाख एप तथा वेबसाइट नेपालमा नचल्ने बनाइएको छ। सट्टाबाजी नियन्त्रणमा प्रयोग भइरहेका वेबसाइट तथा एप नियन्त्रणको जिम्मेवारी पाएको नेपाल दूरसंचार प्राधिकरणका अनुसार छोटो समयमै हजारौं संख्यामा त्यस्ता प्लेटफर्म बन्द भएका छन्। अनलाइन सट्टेबाजी, बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने धेरै वेबसाइट तथा एप बन्द गर्न प्राधिकरण अन्तर्गत गठन गरिएको टास्क फोर्सका संयोजक सूर्यप्रसाद लामिछानेको अनुसार यो अवधिमा करिब 2.5 लाख वेबसाइट बन्द गरिएको छ। प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संघको सहकार्यमा यस्तो वेबसाइट एप बन्द गर्दै आएको छ। टास्क फोर्सले त्यस्ता प्लेटफर्मको पहिचान गर्ने र सेवा प्रदायकहरूलाई बन्द गर्न निर्देशन दिने गरेको लामिछानेले बताउनुभयो। वर्षायाम शुरू भएसँगै दोलखामा बाढ़ी पहिरो लगायतका विपदका घटनाहरू भइरहेका छन्। जिल्ला विपद व्यवस्थापन समिति दोलखाले विपदको पूर्व तयारी तथा विपदपछि गर्नुपर्ने खोज उद्धार राहतका लागि सबै निकायसँग समन्वय गरिरहेको जनाएको छ। जिल्लामा विपदको समयमा जनशक्ति बजेट राहत सामग्री र प्राविधिक सहयोगको परिचालन तहगत इकाईहरूबीच समन्वयात्मक रूपमा गरिने जिल्ला विपद व्यवस्थापन समिति दोलखाले जनाएको छ। यसै सन्दर्भमा हामीले जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेसँग गरेको कुराकानी गरिएका छौं।
1: त्यहाँको मान्छेहरू सजग हुनु भएन, सतर्क हुनु भएन। मौसम सम्बन्धी उहाँहरूले चाहिँ त्यो मौसमको त्यो फोरकास्ट के हुन्छ त्यो उहाँहरूले थाहा पाउनु भएन भने त, अनि सबभन्दा पहिले चाहिँ उहाँहरूलाई अवेरनेस आफू क्रिएट हुनु पर्यो। त्यो हामीले चाहिँ भनेका पनि सशस्त्रको बेस एउटा सिङ्गटीमा छ, एउटा जिरीमा छ, दुइटा हेर्ने गरेर। अनि पूर्व तयारी भन्नाले त अब भइहाल्यो भने त्यही हो, मान्छेहरूलाई खोज उद्धारका सामग्री र जनशक्ति तैनाथ गर्ने, सबभन्दा पहिले उहाँहरूलाई उपचारको व्यवस्थापनको कुरा हो। सबै अब राहतको लागि खाद्यान्न गर्न गाउँलेको कुराहरूले यताउता गरिहाल्नुहुन्छ, दुई चार दिन त्यही हो, मान्छेको जीवन बचाउन लाग्ने हो।
0: अनि जिल्लामा यति नागरिक प्रभावित हुन्छन्, यति घरहरू चाहिँ जोखिममा छन् भनेर एउटा तथ्याङ्क नै निकालिन्थ्यो, अहिले चाहिँ त्यो तथ्याङ्क तपाईँहरूले सङ्कलन गर्नुभयो कि भएन? दोलखामा कति नागरिक प्रभावित हुन्छन् भन्ने अनुमान छ वर्षको बेला? वर्षको मात्रै विपदको कुरा गर्दा विपद त अहिले बादललाई पनि विपद छ,
1: अहिले पनि छ। त्यो निकाल्ने आधार चाहिँ विगतका विपदहरूमा घटना घटेको र जोखिमयुक्त ठाउँहरू हो, कति घरमा कति जनसङ्ख्या प्रभावित हुन्छ भन्ने छ।
0: सबैभन्दा अगाडि विपद भइसकेपछि चाहिँ नागरिकको भूमिका चाहिँ अगाडि हुन्छ नि त, त्यो ठाउँमा त प्रशासनले पुग्न सक्दैन, पालिका नै पुग्न, त्यहीँको नागरिकहरू नै हो। तपाईँहरूले वडा वाइजमा विपद व्यवस्थापनको लागि भनेर युवाहरू परिचालन गर्ने पनि परिपाटी थियो नि त गत वर्षहरूमा, के छ?
1: स्थानीय स्वयंसेवी भनेर उहाँहरूको एउटा समूह गठन गरेको हुन्छ, सबभन्दा पहिले रेस्पोन्स गर्ने त उहाँहरू स्थानीयहरू नै हो, उहाँहरू नै पुग्नुहुन्छ, हामीले नै त्यही भन्छौँ।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ, साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। यस वर्षको वर्षायाममा हुने विपदबाट दोलखामा 5782 घरधुरीका 20169 जना नागरिक प्रभावित हुने अनुमान गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति दोलखाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले जिल्लाका 9 पालिकाका 5782 घरधुरीका 20169 जना नागरिक प्रभावित हुने अनुमान गरेको हो। जिल्लामा सबैभन्दा बढ़ी गौरीशंकर गाउँपालिकामा 3000 घरधुरीका 10000 नागरिक प्रभावित हुने अनुमान गरिएको छ भने सबैभन्दा कम बैतेश्वर गाउँपालिकामा 180 घरधुरीका 800 जना नागरिक प्रभावित हुने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब्बा हरिराम नेउपानेले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाको भैवेश्वर नगरपालिकामा 250 घरधुरीका 1000 जना, जिरी नगरपालिकामा 200 घरधुरीका 800 जना, कालिङचो गाउँपालिकामा 200 घरधुरीका 900 जना, बिगुमा 6 659 घरधुरीका 2634 जना, मेलुङमा 500 घरधुरीका 2000 जना, तामाकोशी गाउँपालिकामा 193 घरधुरीका 825 जना र सैलुङ गाउँपालिकामा 600 घरधुरीका 1210 जना नागरिक प्रभावित हुने अनुमान गरिएको जिल्ला विपद व्यवस्थापन समिति दोलखाले जनाएको छ। दोलखाको श्रीनगरपालिकामा गत आर्थिक वर्ष 138 योजना सम्पन्न भएका छन्। श्रीनगरपालिकामा चालू गत आर्थिक वर्ष 2082-83 लागि सम्झौता भएका 140 योजना मध्ये 138 योजनाको काम सम्पन्न भएको श्रीनगरपालिकाले जनाएको छ। विराटनगर विमानस्थलबाट 6,65,000 रूपियाँ नगद सहित राष्ट्रपति

व्यवस्था थियो। रामेछाप नगरपालिकाले चालू आर्थिक वर्षको लागि उक्त साप्ताहिक हाट बजार 2,50,000 रूपियाँमा ठेक्कामा लगाएको छ। ठेक्का सम्झौतापछि करदर बढ़ाइएसँगै हाटमा खसी बाख्रा बिक्री गर्न आउने किसान र व्यापारीले अतिरिक्त आर्थिक भार खेप्नु परेको गुनासो गर्नु भएको छ। काभ्रे प्रहरीले सार्वजनिक बसमा यात्रुहरूको प्याकेट मारी गर्दै चोरी हिँड्ने चारजना समूहलाई पक्राउ गरेको छ। पक्राउ पर्ने मध्ये एकजना जेलबाट फरार रहनु भएको कैदी समेत रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लान्चोक अनुसार साउन 6 गते बनेपा नगरपालिका 8 चाँदनी चोकबाट काठमाडौँ जाँदै गरेको सार्वजनिक बसमा सवार बेथानचोक गाउँपालिका 4 का 74 वर्षीय तीर्थ बहादुर तमाङको ज्याकेट काटे नगद 26,000 रूपियाँ चोरी भएको थियो। घटनापछि अनुसन्धानमा खटिएको प्रहरीले साउन 6 गते साँझ बनेपा नगरपालिका 8-3 दुबाटो क्षेत्रबाट काठमाडौँ जाँदै गरेको बसबाट चारजनालाई पक्राउ गरेको हो। पक्राउ परेका विरूद्ध चोरी तथा डाका सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेमा बेथनचोक गाउँपालिका 6 का 30 वर्षीय विनोद आलेमगर, 31 वर्षीय श्याम तमाङ, 30 वर्षीय सुनम लामा र मकवानपुर फापरबारी गाउँपालिका 7 का 35 वर्षीय बालकृष्ण मगर रहनु भएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसूनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा पनि साधारण बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाबदेहिता खोज्ने संसदीय निगरानीको औजार, प्रश्न उत्तरमा सांसदहरूको रूचि निकै कमजोर। वेबसाइट मार्फत अनलाइन सट्टाबाजी खेलाउने प्लेटफर्म सरकारको नियन्त्रणमा, सरकारद्वारा 2,00,000 वेबसाइट बन्द, नेपालमा डुबेर मृत्यु हुने घटना वृद्धि हुँदै। र दोलखामा यस वर्षको वर्षामा हुने विपदबाट 5,782 घरधुरीका 20,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: 40 60, प्रकाश थापा 98 44 55 40 60, नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हो पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 98 51 18 89 87, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 98 60 58 89 88, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
0: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने दुलाखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
4: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 98 65 59 96 94 र 98 16 85 49 63।
4: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: The Rising Star.
3: Rising Star?
2: Rising Star?
4: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
8: अविनाश, तिमी किन निराश छौ त?
9: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
8: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हटेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टी खोला चरीकोट दोलखा
5: कति बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
6: होइन है साइला दाई के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
5: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
6: किन थाहा नहुनु नि साइला दाई चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
5: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
7: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
6: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896077 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार

0: भन्दा माथिका बिरूवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किबीका बिरूवा दिइन्छ नि। त्यसैले समयमै सम्पर्क गर्नु है काका।
1: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
0: टाँसिदेली बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा दिल बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल साउन महिनाको 8 गते शनिबार आज प्रकाशित पत्र पत्रिकाले संसद पखराउँदै प्रश्न सट्टेबाजी गर्ने 2,00,000 वेबसाइट बन्द, डुबेर मृत्यु हुने बाल बालिका धेरै, आज हरि सयनी एकादशी, तुलसीको बिरूवा सारिँदै इतर समूहले कार्य सम्पादन समिति बैठकबाट भेला सम्बन्धी समितिहरू बनाउने लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। संसदमा हराउँदै प्रश्न, सरकारको नीति तथा कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाबदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्न उत्तरमा सांसदहरूको रूचि निकै कमजोर देखिएको छ। प्रश्न र प्रस्ताव मार्फत कार्यकारीलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्ला वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले पुष्टि गरेको छ। बलियो कार्यकारी हुँदा सत्तापक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ, जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र समूह संसद संवादलाई कमजोर बनाएको छ। संघीय संसदका दुवै सदनका नियमावलीको संसदमा संसद प्रधानमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर सम्बन्धी मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार छ, तर आफ्नो अधिकारको सदुपयोग न्यून सांसदले मात्रै गर्ने गरेका छन्। सांसदद्वारा हुने प्रश्न मार्फत सरकारका कार्यवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्व समेत संसद सुकिरहेको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। आज हरिसैनी एकादशी, तुलसीको

बिरुवा सार्ने। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। एक महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकको रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीको दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीर सागरमा चयन हुनुहुने भएकाले आजको दिनलाई हरिशयन एकादशी भनिएको धर्मशास्त्री देवम नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउनुहुन्छ। भगवान विष्णु चयन गर्नुहुने चार महिनालाई चतुर्मास भनिन्छ। एक वर्षमा 24 एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासका चार महिनामा पर्ने 8 एकादशीमा व्रत गर्ने प्रचलन रहेको छ। यो खबर आज सबै जसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। इतर समूहले कार्य सम्पादन समिति बैठकबाट भेला सम्बन्धी समितिहरू बनाउने। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले निवर्तमान कार्य समितिको कार्य सम्पादन समिति बोलाएर आगामी 29 गतेबाट बोलाइएको राष्ट्रिय भेलाको तयारी सम्बन्धमा महत्वपूर्ण निर्णय गर्ने भएको छ। शुक्रबार सुनदेवी स्थित सम्पर्क कार्यालयमा नेता डाक्टर कोइरालासहितको बैठकले 3 दिनसम्म चल्ने राष्ट्रिय भेलाको लागि विभिन्न समिति गठन, प्रतिनिधि छनौट लगायतका विषयमा निर्णय लिने निवर्तमान कार्य समितिको कार्य सम्पादन समिति बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मेन विश्वकर्माले जानकारी दिनुभयो। विश्वकर्माले भेलाको व्यवस्थापनको लागि आगामी 3 दिनभित्र कार्य सम्पादन समितिको बैठक बोलाइने र त्यसैबाट निर्णय लिने जानकारी दिनुभयो। कार्य सम्पादन समिति बैठकले तयारी समितिको संयोजक तोक्ने र त्यस मातहत व्यवस्थापन समिति, राजनैतिक प्रस्ताव तयारी समिति तथा भातृ संस्था परिचालन समिति जस्ता उपसमितिहरू गठन गर्ने तय भएको विश्वकर्माले बताउनुभयो। यो खबर आज रातो पार्टीले लेखेको छ। सट्टाबाजी गर्ने 2 लाख वेबसाइट बन्द। एप अथवा वेबसाइट मार्फत अनलाइन सट्टाबाजी खेलाउने प्लेटफर्म नियन्त्रणमा सरकारले उल्लेख्य सफलता प्राप्त गरेको जनाएको छ। त्यस्ता प्लेटफर्म बन्द गराउने अभियान शुरू गरेको 4 महिनामै करिब 2.5 लाख एप तथा वेबसाइट नेपालमा नचल्ने बनाइएको छ। सट्टाबाजी नियन्त्रणमा प्रयोग भइरहेको वेबसाइट तथा एप नियन्त्रणको जिम्मेवारी पाएको नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार छोटो समयमै हजारौं संख्यामा त्यस्ता प्लेटफर्महरू बन्द भएका छन्। अनलाइन सट्टेबाजी, बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने धेरै वेबसाइट तथा एप बन्द गर्न प्राधिकरण अन्तर्गत गठन गरिएको टास्क फोर्सका संयोजक सूर्यप्रसाद लामिछानेका अनुसार यो अवधिमा करिब 2.5 लाख वेबसाइट बन्द गरिएको छ। प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संघको सहकार्यमा यस्तो वेबसाइटहरू एपहरू बन्द गर्दै आएको छ। टास्क फोर्सले त्यस्ता प्लेटफर्मको पहिचान गर्ने र सेवा प्रदायकहरूलाई बन्द गर्न निर्देशन दिने गरेको उहाँले बताउनु भएको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। डुबेर मृत्यु हुनेमा बालबालिका धेरै। नेपालमा डुबेर मृत्यु हुने घटना वृद्धि हुँदै गएको छ। वर्षायाममा नदी, खोला, पोखरी, ताल तथा नहरमा पानीको सतह बढ़ेसँगै डुबेर प्रत्येक वर्ष सयौं नागरिकको ज्यान जाने गरेको छ। नेपालमा डुबेर मृत्यु हुने सबै घटना अभिलेखीकरण नहुने, दुर्गम क्षेत्रमा भएका मृत्युका घटना प्रहरीसम्म नपुग्ने, कतिपय घटना अन्य कारण अन्तर्गत दर्ता हुने भएकाले वास्तविक संख्या अझै बढ़ी हुन सक्ने विश्वास विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले डुबेर हुने मृत्युलाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीको रूपमा राखेको छ। विश्व स्वास्थ्य संगठनले विश्वमा डुबान रोकथाम दिवसको अवसरमा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष 3 लाख भन्दा बढ़ी मानिसको डुबेर मृत्यु हुने गरेको छ। दक्षिण पूर्वी एसिया क्षेत्रमा मात्रै वार्षिक रूपमा करिब 83,000 जनाले ज्यान गुमाउने गरेका छन्। संगठनले नेपालमा पनि डुबेर हुने मृत्यु सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याको रूपमा रहेको जनाएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कुष्ठ रोग नियन्त्रण तथा अपाङ्ग शाखा प्रमुख
शाखा उपप्रमुख निष्ठा श्रेष्ठले डुबान तथा चोरपटक व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माणको प्रक्रियामा रहेको बताउनु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक घण्टामा करिब 30 जनाले डुबेर ज्यान गुमाउने गरेका छन् भने कुल डुबेर मृत्यु हुनेमा 24% 5 वर्ष मुनिका बालबालिका रहेका छन्। डुबेर हुने मृत्यु कुल मृत्युको 92% न्यून तथा मध्यम आय भएका देशहरू हुने गरेका छन्। बाढीजन्य विपदमा हुने मृत्युको 75% डुबेर हुने गरेको छ। तथ्याङ्क अनुसार नेपालमा पनि डुबेर मृत्यु हुने गम्भीर जनस्वास्थ्यको समस्या रहेको छ। संगठनका अनुसार सन् 2024 तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष 1600 जनाको डुबेर मृत्यु हुने अनुमान गरिएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2071-72 590 जनाको डुबेर मृत्यु भएकोमा 2080-81 यो संख्या बढ़ेर 667 पुगेको छ। तथ्याङ्क अनुसार डुबेर मृत्यु हुने मध्ये करिब 1/3 बाल बालिका रहेका छन्। यो खबर आज गोर्खा पत्रले लेखेको छ। अब दोलखा आसपासका गतिविधिहरू यस वर्षको वर्षायाममा हुने विपदबाट दोलखामा 5,782 घर तोएका 20,169 नागरिक प्रभावित हुने अनुमान गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति दोलखाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले जिल्लाका 9 वटा पालिकाका 5,782 घर तोएका 20,169 नागरिक प्रभावित हुने अनुमान गरिएको हो। जिल्लामा सबैभन्दा बढ़ी गौरीशंकर गाउँपालिकामा 3,000 घर तोएका 10,000 नागरिक प्रभावित हुने अनुमान गरिएको छ भने सबैभन्दा कम मैतेश्वर गाउँपालिकामा 180 घर तोएका 80 जना नागरिक प्रभावित हुने अनुमान गरिएको छ। जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार जिल्लाको भेमेश्वर नगरपालिकामा 250 घर तोएका 1,000 जना, जिरी नगरपालिकामा 200 घर तोएका 800 जना, कालिङचो गाउँपालिकामा 200 घर तोएका 900 जना, बिगुमा 669 घर तोएका 2,634 जना, मेलुङमा 500 घर तोएका 2,000 जना, तामाकोशीका 193 घर तोएका 825 जना र सैलुङ गाउँपालिकामा 600 घर तोएका 1,210 जना नागरिक प्रभावित हुने अनुमान गरिएको हो। दोलखाको जिरी नगरपालिकामा गत आर्थिक वर्ष 183 वटा योजना सम्पन्न भएको छ। जिरी नगरपालिकामा गत आर्थिक वर्ष 2082-83 लागि सम्झौता भएका 144 वटा योजना मध्ये 138 वटा योजनामा काम सम्पन्न भएको हो। विराटनगर विमानस्थलबाट 6,65,000 रूपियाँ नगदसहित राष्ट्रपति चुरे तराई मध्ये संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख दोलखाका मिकमार तमाङ पक्राउ पर्न भएको छ। 3 साउनमा बुद्ध एयरको विमानमा विराटनगरबाट काठमाडौँ जाने क्रममा उहाँ पक्राउ पर्नु भएको हो। उहाँ पक्राउ पर्नु भएको विवरण प्रहरीले शुक्रबार मात्रै सार्वजनिक गरेको छ। दोलखाको व्यवसाय नगरपालिका 9 घर भएका तमाङको झोलामा 1,000 दरका 515 थान र 500 दरका 300 थान नोट गरी 6,65,000 रूपियाँ फेला परेपछि प्रहरीले रकमको स्रोतको खोजी गरेको थियो। स्रोत खुलाउन नसकेपछि विमानस्थलमा खटिएका सुरक्षा कर्मीहरूले उहाँलाई पक्राउ गर्नुभएको हो। रामेछापको पुरानो सदरमुकाम स्थित रामेछाप बजारमा साप्ताहिक बिहिबारे हाटमा खसी बोका बिक्री गर्दा तिर्नुपर्ने कर वृद्धि भएपछि किसान तथा व्यवसायी आक्रोशित पर्नु भएको छ। चालू आर्थिक वर्षदेखि हाटमा एउटा खसी वा बाख्रा बेच्नको लागि प्रति गोटा 100 रूपियाँ तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ। यसअघि सोही हाटमा एउटा खसी वा बाख्रा बिक्री गर्दा 60 रूपियाँ मात्र कर तिर्नुपर्ने थियो। काभ्रे प्रहरीले सार्वजनिक बसमा यात्रुहरूको पाकेटमारी गर्दै हिँड्ने 4 जना समूहलाई पक्राउ परेको छ। पक्राउ परेका मध्ये 1 जना जेलबाट फरार रहनुको भएको कैदी समेत रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोका अनुसार साउन 6 गते बनेपा नगरपालिका 8 चाँदनी चोकबाट काठमाडौँ जाँदै गरेको सार्वजनिक बसमा सवार बेथनचोक गाउँपालिका 4 का 74 वर्षीय देवता बहादुर तमाङको ज्याकेट काटी नगद 26,000 रूपियाँ चोरी भएको थियो। घटनापछि अनुसन्धानमा खटिएको प्रहरीले साउन 6 गते साँझ पनेपा नगरपालिका 3 डुबाटो क्षेत्रमा काठमाडौँतर्फ जाँदै गरेको बसबाट 4 जनालाई पक्राउ गरेको हो। पक्राउ परेका विरूद्ध चोरी तथा डाका सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बेथनचोक गाउँपालिका 6 का 30 वर्षीय विनोद आले मगर, 31 वर्षीय श्याम तमाङ, 30 वर्षीय सुनाम लामा र मकवानपुर थापरबारी गाउँपालिकाका
सातका पैंतिस वर्षीय बालकृष्ण मगर रहनु भएको शाम हवस् त यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्त भइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: Extreme Energy Drink.
1: हस्तो ठबुल्ला टाशी दिले नमस्कार।
2: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौं। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुआरा प्रशिक्षण साथै प्रक्टिकल हुने जानकारी गर्दछौ।
2: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
1: वाङ होबामेगो र गुरू डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिलेछिठो साङडुप साङयाङसा छेडुप नाम्जे छेबामे सिठो लासो होबामे मानिकाब्या ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
2: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: नमस्कार।
3: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो।
4: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोर को ठीक अगाड़ी। थप जानकारी को लगी संपर्क नंबर 9864-0 98-510-69-6770। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा को सूचना।
6: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
7: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
7: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एक्लै गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
4: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
6: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
4: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
6: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
4: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
6: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
4: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
6: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
4: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
6: विवाह व्रत बन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
4: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
6: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
4: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
6: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
4: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ.

0: स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बाल बालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बाल बालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भने।
5: अब के गर्छ धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन, म पत्या सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
4: सर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
11: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकि गर्ने।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
12: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
10: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
12: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865046926 र गेलसाङ शेर्पा 9816820107।
9: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
10: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
13: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नुपर्ने थियो,
12: अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
13: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
14: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-4682 9844-4682।
15: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: अरे यही थियो त, कहाँ सरे आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
2: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको

0: थायराइड डायग्नोस्टिक सेंटर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडी।
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
2: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
4: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
5: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
5: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
6: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू।

0: कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
0: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
2: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
2: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
2: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
2: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
2: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
5: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
6: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
5: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो

0: सपना थियो।
1: ल बुबा अब तपाई ढुक्क हुनुहोस्, तपाईको सपना अब पूरा हुनेछ किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडो बाटो चरिकोट। विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
5: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ कलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
6: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860558988, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
7: The Rising Star. Rising Star? Rising Star?
8: Yes, the Rising Star School.
7: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
8: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
7: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
8: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
9: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
10: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851065046।
11: अविनाश, तिमी किन निराश छौ त?
12: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
11: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
13: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई सम्पर्क मोबाइल नम्बर 9844300282।
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: वात ही बनाए पनि हुँदैन के भएको होला यो कतै बिग्रेको हो
1: होइन साइला दाई के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
0: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ नि कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
1: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
0: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
2: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
3: नमस्कार
1: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ
1: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेम पुच्छेबाट प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट प्र्याक्टिकल लोपेन गुरूबाट
3: वाङ ओबामेगो र गुरू डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ एक घण्टा बजाउने र तोर्मा एक घण्टा बनाउने त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा तोना घोसुमको पूजा शिष्याको पूजा थुनसुमको पूजा धुनसुरको पूजा लोकाको पूजा नाग पूजा सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक

0: नमस्कार।
1: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन, के एक्लै गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू
1: यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकोट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू:
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
4: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।
5: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
6: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
7: ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
8: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
7: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
9: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सा दोलखा।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
4: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
4: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 98 513 27 806 र 98 41 80 56 42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
5: होइन के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
6: पाडे पनि किन दुखेको पक्षौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा

0: Tá agora o soninho.
1: Mesmo a mãe ninguém tá triste. Eu tô tapa base com o bolsão curando o passalo, hein, era bonito?
0: Ih, o tá tem curando um bichacilo, tapa base com o guita triste. Não, mara bebaça agora naquela guita aí, né? São por na samagri ouro, companhia que mulher me apanha, que? Ah, ane orco cura, foi lá tapa base ele salão de ai com o teu passalo. अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494214542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
1: त्यहाँ त के हुन्छ नि?
7: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98 41 57 70 69।
1: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
10: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
10: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बिच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Extreme Energy Drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यस्तो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
1: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
2: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
1: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडु बाटो चरिकोट।
0: Rising star?
5: Yes, the rising star school.
0: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
0: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
8: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरिकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरु।

0: त काका, किबीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
1: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किबी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किबी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
0: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किबी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किबीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किबीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
0: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: जागिर खाने मौका त आएको थियो नि,
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816830107।
7: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छोरीको चिनाटी पनि बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87, सरिश्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88। पलाञ्चोक बेकारी साध्य बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्तेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865-59-96

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: अरे यही थियो त कहाँ सरे आजकल
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ
1: के हुनु नि अभि मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ तर कहीँ देख्दिन अन्तै सरेछ कि क्या
2: हो नि रमा चरीग्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि
1: ए मलाई त थाहै थिएन जानकारीको लागि धन्यवाद है तिमीलाई
2: हजुर हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा
3: हासो फ्याबुल्ला टासिदेले नमस्कार
2: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ
2: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट प्र्याक्टिकल लोपेन गुरूबाट
3: वाङ होबामेगो र गुरू डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा तोना घोसुमको पूजा शिष्याको पूजा थुनसुमको पूजा धुनसुरको पूजा लोकाको पूजा नाग पूजा ची ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिलेन्सिठो साङडुप साङायाङसा छेडुप नाम्जे छेबामे सिठो लासो होबामे मानिकाब्या ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ
2: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम सहयोगी जिल्ला लामा संघ दोलखा भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार

0: थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बु सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578094 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: लासो फ्याफुल्ला तहिले नमस्कार।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
0: होइन है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र लिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
8: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
9: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
9: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
10: होइन के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
10: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
10: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
10: सम्पर्कको लागि 9844649608, 9844649608।
0: दुर्गा एन्ड राजेश दनातल सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
11: रक्षा गर्ने शिव ज्ञान दाता।
10: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
11: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
12: पाडे पनि किन दुखेको पक्ष हो, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
11: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
12: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एकमात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
11: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
12: यही हो त, त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
13: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, चरेस स्टेल, फलाम प्लास्टिक फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
13: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9510685595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9510685590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
7: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
7: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
7: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
7: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
7: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
7: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
14: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007866
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्सिन सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
15: नमस्ते डाक्टर सर
16: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
15: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
16: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
15: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
16: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
15: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
16: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
15: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
16: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
17: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजन कमलबाट जोगाऊ
18: नेपाल सरकार विज्ञापन बोर्ड
11: कस्तो दाँत दुखेको अघि पनि सुन्या छ यो बुढी मलाई धामीकोमा लैजा भन्या
19: अब के को धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई
11: त्यहाँ चाहिँ के हुन्छ नि
19: त्यहाँ के हुँदैन म कति आए सुन त
20: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
21: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841577079
11: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
22: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ
1: साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844-39-9292। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
2: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Subarnabasar, Subarnabasar, Subarnabasar. हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसीजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: Media, Extreme Energy Drink.
1: के तपाईं डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
4: सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक

0: व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
2: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189787, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860598988, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर

0: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
0: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन गोवर्धन, हरिद्वार ऋषिकेश परमार्थ निकेतन, रामझुला धारी देवी, यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-09, पान पसल साडुबाटो चरीकोट।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य,
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
5: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?

0: चामल त हो नि, सस्तो र स्वादिलो पनि।
1: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पाटी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पाटी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-00019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको, अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा, दोलखा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
4: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 98 64 6 0 र 98 5 10 89 6 77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: कस्तो दाँत दुखेको पनि सुन्ने छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
3: अब क्या को धामीको मानी? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
2: त्यहाँ
3: के हुँदैन नपत्या सुन त यहाँ।
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।
2: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
7: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
8: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
7: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
7: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
1: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
7: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
7: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
7: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
7: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
7: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
6: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066
7: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
9: नमस्ते डाक्टर सर
10: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
9: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
10: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
9: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
10: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
9: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
9: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
10: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
14: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
13: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
14: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
13: हजुर यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल ब्लाउज लेहेङ्गा चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ
1: प्रोपाइटर सबिना फुयाल थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426
13: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि
15: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
6: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
6: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट दोलखा।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला दिउँसोको 1 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
2: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का

0: बोर्डको भनाई। मुगुमा पहिरोले घर पुरिदा 3 वर्षीय बालकको ज्यान गयो, आमा र बुबा घाइते। काकाभिटा लौकही सड़क विस्तार तीव्र, पूर्वी खण्डमा कालो पत्र गर्ने काम धमाधम। भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, भोलि तेस्रो चरणको वार्ता हुने। र विश्वकप विजेता स्पेनका कप्तान रोड्रिगो ढाडको शल्यक्रिया हुने।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफी कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बजर खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भने त्यो बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलानचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87, सरिश्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88। पलानचोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865596994 र 9816509463।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: The Rising Star. Rising Star? Rising Star?
7: Yes, the Rising Star School.
6: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
7: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
6: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
7: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
8: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
9: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
5: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851065046।

अपराह्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबर अर्को संगालो सैलुङ सेरोपेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखामा गत असार महिनामा 28 जना फरार प्रतिवादी पक्राउ, पहिरोबाट प्रभावितलाई 3 लाख रूपियाँ दिने दोलखाको गौरीशंकर गाउँपालिकाको निर्णय लगायतका स्थानीय प्रसंगसहित देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। शुरूमा राष्ट्रिय समाचार। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताउनु भएको छ। शनिबार नरबहादुर कर्मचार्यको 13 स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिस टाँडामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरूरी रहेको बताउनु भएको हो। हामीले साँच्चै नै देशमा अहिले राष्ट्रिय स्वाधीनतामाथि आइपरेको संकट समाधान गर्ने, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्ने, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने र देशमा देखा परेको निरकुश प्रवृत्ति विरूद्ध निरकुशताका विरूद्ध फेरि एकचोटि संघर्ष गर्ने, दृढ अठोट गर्ने संकल्प गर्ने कुरा पनि हो यो, उहाँले भन्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचारीको 13 स्मृति दिवसको अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस टाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपालले कम्युनिष्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्नुहुँदै नयाँ सिराबाट अघि बढ़नुपर्ने बताउनु भएको हो। सबै एक सेक समर्पित र योगदान

मुगुमा पहिरोले पुरिँदा तीन वर्षीय बालिकाको ज्यान गएको छ, अरू दुईजना घाइते हुनु भएको छ। मुगुमा कामरोङ गाउँपालिका वडा नम्बर पाँचमा रहेको पुलु बजारमा पहिरोले घर पुरिँदा रारा नगरपालिका वडा नम्बर तेह्रका 32 वर्षीय जगन्नाथ बडुवाल र उहाँकी 27 वर्षीय श्रीमती सृजना बडुवाल घाइते हुनुभएको हो। उहाँको 3 वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको हो। बडुवाल दम्पतिले स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आउनु भएको थियो। प्रहरीका अनुसार पहिरोको कारण घर पूर्ण रूपमा क्षति पुगेको छ। जोखिमका कारण अरू 8 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन्। आर्थिक वर्ष 2082-83 को वार्षिक समीक्षा मार्फत अख्तियारले उजुरी अनुसन्धान मुद्दा फर्छोट लगायतका तथ्याङ्क सार्वजनिक गरेको हो। गएको आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका 7323 र नयाँ दर्ता 33328 गरी कुल 40,651 उजुरी परेका थिए। त्यसमध्ये 32,779 उजुरी फर्सेट भएका छन् भने बाँकी 7,852 उजुरी चालू वर्षको लागि सारिएको छ। आयोगको तथ्याङ्कले भ्रष्टाचारको उजुरीहरू सबैभन्दा धेरै पालिका अर्थात स्थानीय सरकारसँग सम्बन्धित रहेका छन्। कुल उजुरी मध्ये 48.96% स्थानीय तहका रहेका छन् भने संघीय सरकारसँग सम्बन्धित 38% र प्रदेश सरकारसँग सम्बन्धित 10.04% रहेका छन्। प्रमुख आयुक्त प्रेम कुमार राईले उजुरी फर्चोटमा उल्लेखीय प्रगति भए पनि अनुसन्धानको गुणस्तर अझै बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। पछिल्लो समयमा दोलखामा अपाङ्गता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको भएको पाइएको छ। आफूहरूलाई पछिल्लो समय समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको अपाङ्गता भएका व्यक्तिहरूको भनाइरहेको छ। जिल्लाका स्थानीय सरकारले समेत अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ क्षमता विकास लगायतका विभिन्न कार्यक्रमहरू गर्दै आएका छन्। यसै सन्दर्भमा हामीले दोलखाका केही अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको हो भनेर सोधेका छौं।

0: बेबी बस्यल पहिलाको भन्दा त अलिअलि फरकै भएको हो होइन, तैपनि अहिलेसम्म त्यति धेरै चेन्ज त आएको छैन। केही न केही चाहिँ अब बिस्तारा बुझ्दै हुनुहुन्छ। साङ्गा त भन्ने बित्तिकै अब कस्तो हो भन्ने कुरामा चाहिँ अलिअलि पहिला भन्दा त धेरै नै चेन्ज भएको छ, हुँदै पनि छ, बिस्तारा बुझ्दै जानु होला। एकैचोटि त अब यो अलि असम्भवै हो।
1: अर्जुन चिरेल, समाजमा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण चाहिँ केही न केही परिवर्तन भएको पाइन्छ, तर परिवर्तन भयो भन्दैमा फेरि त्यस्तो सबै कायापलट नै भएको चाहिँ होइन। पहिला चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण चाहिँ कस्तो थियो भने, पहिलो जन्ममा अथवा अघिल्लो जन्ममा केही पाप गरेर यस्तो भएको हो भन्ने दृष्टिकोण समेत थियो, तर अहिले त्यो दृष्टिकोण चाहिँ छैन। किनभने समुदायमा सबै व्यक्तिहरू अहिले शिक्षित भइसकेको जस्तो देखिन्छ। अनि अर्को कुरा भन्दा, स्थानीय तह लगायत जनप्रतिनिधिहरूले पनि अपाङ्गता भएको व्यक्तिहरूलाई केही न केही उद्यमशील अथवा केही न केही कार्यक्रमहरू गरेर चाहिँ उनीहरूलाई आत्मनिर्भर तथा सक्षम बनाउने कामहरू चाहिँ गरेको हुँदा चाहिँ केही न केही परिवर्तन भएको चाहिँ पाइन्छ। तर अहिले पनि हामी अपाङ्गता भएको व्यक्तिहरू एकतिर राज्यसँग लडाईँ लडिरह हुन्छौँ भने एकतिर समाजसँग लडिरह हुन्छौँ। अहिले पनि हाम्रै दोलखा जिल्लाको पनि कुना कन्दरामा के छ भने, धेरै व्यक्तिहरूले शिक्षा लिन पाएको छैन र उनीहरूलाई हेर्ने दृष्टिकोण पनि फरक छ। उनीहरूलाई पनि शिक्षा स्वास्थ्य क्षेत्रमा पहुँच पुग्ने गरी ल्याउनको लागि चाहिँ आवश्यकता देखिन्छ।
2: अब स्थानीय प्रसंगहरू। दोलखामा रहेको अप्पर तामुकसी हाइड्रो पावर कम्पनीले पहिलो पटक नाफा कमाएको छ। दोलखाको पिगु गाउँपालिकाको लामा उपगरमा रहेको 456 मेगावाट क्षमताको माथिल्लो तामुकसी जलविद्युत आयोजनाको विद्युत उत्पादन बढेसँगै कम्पनी नाफामा देखिएको हो। आयोजनाले आर्थिक वर्ष 2082-83 75 करोड़ जति नाफा कमाएको अप्पर तामुकसी हाइड्रो पावर लिमिटेडका निमित्त कार्यकारी अधिकृत पूर्ण गोपाल रंजितले जानकारी दिनुभयो। विगतको तुलनामा विद्युत उत्पादन बढेसँगै आमदानी पनि बढेपछि नाफा भएको हो।

दोलखामा गत असार महिनामा 28 जना फरार प्रतिवादी पक्राउ पर्न भएको छ। जिल्लामा गत असार महिनामा फैसला कार्यान्वयन अभियान अन्तर्गत प्रहरीले 28 जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको मार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। पक्राउ परेका मध्ये 15 वर्ष 6 महिना 16 दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ भने जरिवाना तथा क्षतिपूर्ति बाबतको रकम समेत असुली गरिएको प्रहरीले जनाएको छ। दोलखाको गौरीशंकर गाउँपालिकाले अविरल वर्षापछि गएको पहिरोबाट प्रभावित परिवारलाई 3 लाख रूपियाँ दिने घोषणा गरेको छ। मर्सयाममा हुने पहिरो आगलागी तथा अन्य प्राकृतिक विपदका कारण घर पूर्ण रूपमा क्षति भई बस्नै नमिल्ने अवस्थामा पुगेका परिवारलाई घर निर्माणको लागि प्रति परिवार 3 लाख रूपियाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो। कार्कीले विपदको बेला नागरिकलाई पूर्ण सुरक्षित आवासमा स्थापित गर्नु आफ्नो दायित्व भएको बताउनुभयो। गाउँपालिकामा 3,000 घरधुरीका 10,000 नागरिक प्रभावित हुने अनुमान गरिएको छ। काभ्रेको सदरमुकाम धुलिखेलको हिमालय दृश्य रिसोर्टमा एक युवती मृत फेला पर्न भएको छ। रिसोर्टको स्विमिङ पूलमा करेन्ट सर्ट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ। पौडी खेलिरहेका 29 वर्षीय डेनिस प्रधान स्विमिङ पूलमै मृत भेटिनु भएको हो। उहाँ काठमाण्डु चन्द्रगिरीका बासिन्दा हुनुहुन्छ। रिसोर्टको लापरवाहीले घटना भएको मृतकका आफन्तले आरोप लगाएका छन्। ग्लोबल आईएमई लघु वित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय रामेछापले सदस्य मृत्यु राहत तथा कर्जा मिनहा कार्यक्रम आयोजना गरी मृतक सदस्यका परिवारलाई 2,25,000 बराबरको राहत तथा बीमा दावी रकम हस्तान्तरण गरेको छ। कार्यक्रममा शाखाका कर्मचारी अनुप ढुङ्गानाले मृतक सदस्यले संस्थाबाट लिएको कर्जा संस्थासँग रहेको वित्तीय कारोबार तथा कर्जा मिनाहा प्रक्रियाबारे जानकारी गराउनु भएको थियो। हवस् त, यो खबरसँगै अपराह्न 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपाल तर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएको।

0: হাসো ফ্যাবুল্লা টাসি দিলে নমস্কার।
1: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्ला भरि बस्नु भएको लामा गुरुहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नु भएका लामा गुरुहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
0: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरु टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरुबाट।
0: वाङ होबामेगो र गुरु डक्को चासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप खिलेन छिठो साङडुप साङायाङसा छेडुप नाम्जे छेबामे सिठो लाछो होबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578094 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: लासो फ्याफुल्ला टाइजीले नमस्कार।
2: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
2: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
2: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
2: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
2: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र लिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
5: Chop, chop, chop, chop, chop, chop.

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिजातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 125,000 बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आए पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 MHz।
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आदर सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो।
4: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
5: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
5: भनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
6: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
7: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
6: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510 68595 र 049421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510 68595।

0: अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
0: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो दाँत दुखेको, अघिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
8: अब के गर्छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
7: त्यहाँ चाहिँ के हुन्छ नि?
8: त्यहाँ के हुँदैन न त, त्यहाँ सुन त यहाँ।
9: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
10: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9141577069।
7: अलिक कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
11: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोर

0: घाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Extreme Energy Drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ छ अरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
1: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकि गर्ने।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
8: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
9: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जानु, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी, साड्डो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
1: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
5: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
5: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
6: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
6: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
6: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
6: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855127806 र 9814808642। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
7: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता। हत्तेरिका फस्यो यार, फेरि
8: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
7: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा
9: छ त?
7: ए, सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोट पार्टी खोलाको
10: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
7: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
11: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
10: हाम्रा सेवा तथा सुविधाहरू?
7: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-100-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा।
10: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सत्ता गठबन्धनलाई निष्कर्षमा पुर्याउने उद्देश्य सहित एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल बीच निर्णायक वार्ता जारी। कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कडेलद्वारा राजीनामा। पार्टीभित्रको विवादलाई अदालततिर लैजाँदा समस्या समाधान नहुने नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेको भनाई। र चौतर्फी विरोधपछि भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा। अब समाचार विस्तारमा। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताउनु भएको छ। आज नरबहादुर कर्मचारीको 13 स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिस टाँडामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरूरी रहेको उल्लेख गर्नुभयो। हामीले साँच्चै नै देशमा अहिले राष्ट्रिय स्वाधीनतामाथि आइपरेको संकट समाधान गर्ने कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्ने कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने र निरंकुश प्रवृत्तिका विरूद्ध निरंकुशताका विरूद्ध फेरि एकचोटि संघर्ष गर्ने दृढ अठोट गर्ने संकल्प गर्ने कुरा पनि हो उहाँले भन्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनले धक्का खाए पनि धूलो टकटकेर उठ्ने बेला भएको बताउनु भएको छ। नेकपाका संस्थापक सदस्य नरबहादुर कर्मचारीको 13 स्मृति दिवसको अवसरमा पार्टी मुख्यालय पेरिस टाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट अघि बढ़ाउनु पर्ने बताउनु भएको हो। उहाँले आजको अवस्थामा हामी पुग्दा अलिकति धक्का खानु परेको छ, तर फेरि हामीले यो धक्का खाएको स्थितिबाट जिउको धूलो टकटकाएर अनि फेरि नयाँ ऊर्जाका साथ अगाडि बढ़नुपर्ने आवश्यकता छ उहाँले भन्नुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालको विशिष्ट जातीय भाषिक क्षेत्र तथा क्षेत्रीय विविधता र ऐतिहासिक विभेदलाई सम्बोधन गर्न एवं भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्न संविधान सभाबाट संस्थागत गरिएको संघीयतामाथि प्रहार हुनु विडम्बनापूर्ण रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै उहाँले संघीयतामाथि भइरहेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो। देशको इतिहास र धरातलीय यथार्थबारे धेरै जानकारी नरहेको नयाँ पुस्ताले संघीयताप्रति आशंका गर्नु सामान्य भए पनि पुराना दलका सत्ता लोभी नेताहरूले जरा गाड्न नसकेको प्रणालीप्रति भ्रम फैलाउनु खतरनाक रहेको उहाँले उल्लेख गर्नुभएको हो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकरी ज्याई र अराजकतावादको जगमा उभिएको राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गर्नुभएको छ। नरबहादुर कर्मचारीको स्मृति दिवसको अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित यस्तो टिप्पणी गर्नुभएको हो। महासचिव पोखरेलले वर्तमान समयमा उदाएका नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खड़ा भएको आरोप लगाउनु भएको छ। नयाँ शक्तिहरूको पतन निश्चित भए पनि उनीहरूको असफलतापछि जनमत स्वत पुरानै दलतिर फर्कने भन्नेमा विश्वस्त हुन नसकिने पोखरेलको तर्क रहेको छ।
1: Rising Star.
2: Rising Star?
1: Rising Star?
3: Yes, the Rising Star School.

0: आजसम्म छलफल जारी रहेको छ। पहिलो चरणको वार्ता सकारात्मक बनेपछि अन्य नेताहरूलाई पनि छलफलमा सहभागी हुन बोलाएको स्रोतले जनाएको छ। उच्च स्रोतका अनुसार बिहान 11 बजेदेखि घनीभूत रूपमा छलफल भइरहेको छ। सहमति जुटेमा आजै हस्ताक्षर हुने समेत बताइएको छ। यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कौडेलले राजीनामा दिनुभएको छ। आज बसेको प्रदेश सभाको बैठकमा बोल्नुहुँदै उहाँले राजीनामा दिएको घोषणा गर्नुभएको हो। मुख्यमन्त्री कौडेल विरूद्ध कांग्रेस र नेकपाका 16 सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराउनु भएको थियो। उहाँ एमालेबाट मुख्यमन्त्री बन्नु भएको थियो। नेकपा एमालेको सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाहले 27 जना सचिवालय बनाएको प्रति असन्तुष्ट जनाउनु भएको छ। विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा 11 जनाको सचिवालय बनाएको उहाँको भनाइ छ। उहाँले भन्नुभएको छ, गत वर्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सल्लाहकार 11 जना थिए, अहिले बालेन प्रधानमन्त्री हुँदा 27 जना पुगेछ। मन्त्रीमण्डल सानो बनाएर राज्यको ढुकुटी बचाए भनेर हल्ला गर्ने बालेनहरू हिजो हटाइएका मन्त्री र सांसदका पीए तथा सल्लाहकारलाई पुनः नियुक्ति दिएर राज्यकोषबाट तलब सुविधा दिएर राखेका छन् उहाँले भन्नुभयो। नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको विवादलाई अदालततिर लैजाँदा समस्या समाधान नहुने बताउनु भएको छ। आधिकारिकता विवादमा यसअघि भएको सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पुनरावलोकन निवेदन दर्ता गरेपछि महामन्त्री घिमिरेले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, अदालत र निर्वाचन आयोगको फैसला आइसकेपछि हामी अघि बढ़ेको परिप्रेक्ष्यमा फेरि पुनरावलोकनको लागि भनेर उहाँहरू जानु भएको छ। 15 महाधिवेशन अहिले आइसकेको छ। विवादलाई अदालततिर लैजाने विवाद समाधान हुँदैन। उहाँले भन्नुभयो, पार्टीभित्रको विवाद समाधानको लागि आफूहरू अधिकतम लचक हुन तयार रहेको समेत उहाँले बताउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि अनुसन्धान प्रविधि हस्तान्तरण र प्रांगरिक खेतीलाई प्राथमिकतामा राख्दै किसानले खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी कम्पनीमा 10 वटा पालिकालाई नमूना कार्यक्रमको रूपमा छनौट गरी कार्यान्वयन गर्ने बताउनु भएको छ। मध्य प्रदेशको मुख्यमन्त्री कृष्ण प्रसाद यादवसँगको शिष्टाचार भेटमा तथा संघीय प्रदेश समन्वय सम्बन्धी उच्च स्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले कम्पनीमा 10 वटा पालिका छनौट गर्नुपर्ने बताउनु भएको छ। उहाँले ती पालिकामा कृषि को नमूना कार्यक्रम लागू गर्ने योजना रहेको बताउनु भएको हो। पछिल्लो समय दोलखामा अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको पाइएको छ। आफूहरूलाई पछिल्लो समय समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको अपाङ्गता भएका व्यक्तिहरूको भनाइरहेको छ। जिल्लाका स्थानीय सरकारले समेत अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी प्राथमिकताका साथ क्षमता विकास लगायत विभिन्न कार्यक्रमहरू गर्दै आएका छन्। यसै सन्दर्भमा हामीले दोलखाका केही अपाङ्गता भएका व्यक्तिहरूलाई तपाईहरूलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको हो भनेर सोधेका छौ।
1: देवी बस्यल, पहिलाको भन्दा त अलिअलि फरकै भएको हो होइन, तैपनि अहिलेसम्म त्यति धेरै चेन्ज त आएको छैन। केही न केही चाहिँ अब बिस्तारा बुझ्दै हुनुहुन्छ। अपाङ्गता भन्ने बित्तिकै अब कस्तो हो भन्ने कुरामा चाहिँ अलिअलि पहिला भन्दा त धेरै नै चेन्ज भएको छ, हुँदै पनि छ, बिस्तारा बुझ्दै जानु होला। एकैचोटि त अब यो अलि असम्भवै हो।
2: अर्जुन चिरेल, समाजमा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण चाहिँ केही न केही परिवर्तन भएको पाइन्छ। तर परिवर्तन भयो भन्दैमा फेरि त्यस्तो सबै कायापलट नै भएको चाहिँ होइन। पहिला चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण चाहिँ कस्तो थियो भने, पहिलो जन्ममा अथवा अघिल्लो जन्ममा केही पाप गरेर यस्तो भएको हो भन्ने दृष्टिकोण समेत थियो। तर अहिले त्यो दृष्टिकोण चाहिँ छैन, किनभने समुदायमा सबै व्यक्तिहरू अहिले शिक्षित भइसकेको जस्तो देखिन्छ। अनि अर्को कुरा भन्दा, स्थानीय तह लगायत जनप्रतिनिधिहरूले पनि अपाङ्गता भएको व्यक्तिहरूलाई केही न केही उद्यमशील अथवा केही न केही कार्यक्रमहरू गरेर चाहिँ उनीहरूलाई आत्मनिर्भर तथा सक्षम बनाउने कामहरू चाहिँ गरेको हुँदा चाहिँ केही न केही परिवर्तन भएको चाहिँ पाइन्छ। तर अहिले पनि हामी अपाङ्गता भएको व्यक्तिहरू एकतिर राज्यसँग लडाई लडिरह हुन्छौँ भने एकतिर समाजसँग लडिरह हुन्छौँ। अहिले पनि हाम्रै दोलखा जिल्लाको भने कुना कन्दरामा के छ भने, धेरै व्यक्तिहरूले शिक्षा लिन पाएको छैन र उनीहरूलाई हेर्ने दृष्टिकोण पनि फरक छ। उनीहरूलाई पनि शिक्षा स्वास्थ्य क्षेत्रमा पहुँच पुग्ने गरी ल्याउनको लागि चाहिँ आवश्यकता देखिन्छ।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो।

0: यो अब कहाँ जाने होला भनेर यता उता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडि पट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
0: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
0: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडि पट्टि।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता? थाहा छैन तिमीलाई? केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510996677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि,
5: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला।
7: दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
7: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
7: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
10: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखामा रहेको अप्पर तामाकुसी हाइड्रो पावर कम्पनीले पहिलो पटक नाफा कमाएको छ। दोलखाको बेगु गाउँपालिकाको लामो बगरमा रहेको 456 MW क्षमताको माथिल्लो तामाकुसी जलविद्युत आयोजनाको विद्युत उत्पादन बढ़ीसँगै कम्पनी नाफामा देखिएको हो। आयोजनाले आर्थिक वर्ष 2082-83 करिब 75 करोड़ नाफा कमाएको अप्पर तामाकुसी हाइड्रो पावर लिमिटेडका निमित्त कार्यकारी अधिकृत पूर्ण गोपाल रंजितले जानकारी दिनुभयो। विगतको तुलनामा विद्युत उत्पादन बढ़ेसँगै आमदानी पनि बढ़ेको हो। दोलखामा गत असार महिनामा 28 जना फरार प्रतिवादी पक्राउ पर्न भएको छ। जिल्लामा गत असार महिनामा फैसला कार्यान्वयन अभियान अन्तर्गत प्रहरीले 28 जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको वार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। पक्राउ परेका मध्ये 15 वर्ष 6 महिना 16 दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ भने जरिवाना तथा क्षतिपूर्ति बापतको रकम समेत असुली गरिएको प्रहरीले जनाएको छ। दोलखाको सदरमुकाम चरीकोटमा रहेको लालीगुड़ा शिव क्लबको वार्षिक साधारण सभा एवं 13 अधिवेशनले प्रवीण श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। श्रेष्ठ पुनः क्लबको अध्यक्षमा चुनिन भएको हो। क्लबको उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ, सचिवमा मन कुमार विपिन श्रेष्ठ, सहसचिवमा सुनिल श्रेष्ठ र कोषाध्यक्षमा श्रीराम श्रेष्ठ चुनिनु भएको छ। त्यसै गरी सदस्यहरूमा दतिराम श्रेष्ठ, डेनिस शिवाकोटी, राजेन्द्र भुजेल, प्रज्वल श्रेष्ठ, सुशील श्रेष्ठ, सुजन प्रधान र राजकुमार बस्नेत चुनिनु भएको क्लबका सचिव मन कुमार श्रेष्ठले बताउनुभयो। 15 सदस्यीय समितिमा 3 जना भने पछि मनोनित गर्ने सचिव मन कुमार श्रेष्ठले बताउनुभयो। क्लबका अध्यक्ष प्रवीण श्रेष्ठको सभापतित्वमा आज सम्पन्न उद्घाटन कार्यक्रममा भैमेश्वर नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष हरिशरण शिवकोटी, क्लबका सल्लाहकार नारायण भक्त श्रेष्ठ, चिरञ्जीवी मास्के धेरै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव मन कुमार श्रेष्ठले आर्थिक एवं संगठनको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। दोलखाको गौरीशंकर गाउँपालिकाले विपदबाट प्रभावित परिवारलाई 3 लाख रूपियाँ दिने घोषणा गरेको छ। गाउँपालिकाले पहिरो, आगलागी तथा अन्य प्राकृतिक विपदका कारण घर पूर्ण रूपमा क्षति भई बस्न नमिल्ने अवस्थामा पुगेको परिवारलाई घर पुनर्निर्माणको लागि प्रति घर धुरी 3 लाख रूपियाँ सहयोग गर्न निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो। अध्यक्ष कार्कीले विपदको बेला नागरिकलाई पुनः सुरक्षित आवासमा स्थापित गर्नु पालिकाको दायित्व भएको बताउनुभयो। गाउँपालिकामा यस वर्षको वर्षायाममा मात्रै 3,000 घरधुरीका 10,000 नागरिक प्रभावित हुने अनुमान गरिएको पालिकाले जनाएको छ। ग्लोबल आईएमपी लघु वित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय रामेछापले सदस्य मृत्यु राहत तथा कर्जा मिनाहा कार्यक्रम आयोजना गरी मृतक सदस्य परिवारलाई 2,25,000 रूपियाँ बराबरको राहत तथा बीमा दावी रकम हस्तान्तरण गरेको छ। कार्यक्रममा शाखाका कर्मचारी अनुप ढुंगानाले मृतक सदस्यले संस्थाबाट लिएको कर्जा, संस्थासँग रहेको वित्तीय कारोबार तथा कर्जा मिनाहा प्रक्रियाबारे जानकारी गराउनु भएको थियो। काभ्रेको सदरमुकाम धुलीखेलमा हिमालय दृश्य रिसोर्टमा एक युवक मृत फेलापर्न भएको छ। रिसोर्टको स्विमिङ पूलमा करेन्ट सर्ट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ। हिजो बेलुका पौडी खेलिरहेको 19 वर्षीय डेनिस प्रधान स्विमिङ पुलमै मृत भेटिनु भएको हो। उहाँ काठमाडौँ चन्द्रगिरीका बासिन्दा हुनुहुन्छ। रिसोर्टको लापरवाहीले घटना भएको मृतकका आफन्तले आरोप लगाएका छन्। काभ्रेको बनेपामा आधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने 2500 केबी अस्पताल सञ्चालनमा आएको छ। अस्पतालको स्वर्गीय कान्छा भाइ वैद्यको दूरदर्शी सोचमा अस्पतालको स्थापना गरिएको संचालक सुनिल वैद्यले बताउनुभयो।

0: California. Extreme energy drink.
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। भर्खरै प्राप्त जानकारी अनुसार नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सभामा सहकारी गर्ने सहमति भएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल शनिबार सहित शनिबार बसेको बैठक त्यस्तो सहमति परेको हो। उहाँका अनुसार एमाले र नेकपा बीच मुख्य तीन मुद्दामा सहमति भएको छ। प्रदेश सभाहरूमा सहकारी गर्ने तथा संयुक्त सरकार गठन गर्ने, संयुक्त सरकारमा कोशी बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमाले गर्ने सहमति भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ। त्यसै गरी मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व

0: गर्नुपर्नु भएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर एक स्थित काले बासे चुनी देवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय कारभित्र शव भेटिएको हो। मृत्यु हुनेमा तारकेश्वर नगरपालिका नौ शुभकामना चोक बस्ने 45 वर्षीय रश्मि रिजाल रहेको बताइएको छ। वहाँ नक्सल स्थित सानीमा क्यापिटल लिमिटेडमा मार्चेन्ट हेडको रूपमा कार्यरत हुनुहुन्थ्यो। पारिवारिक स्रोतका अनुसार वहाँ साउन 8 गते बिहान 7 बजेतिर सम्पर्कविहीन हुनुभएको थियो। आज दिउँसो करिब 1 बजे को समयमा विद्युतीय कार भित्र पछाडिको सीटमा झलेको अवस्थामा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो। रोल्पाको सुनसहरी गाउँपालिका एक सेरम स्थित दङवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा दुई महिला बेपत्ता हुनु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब 1:10 गाई बाख्रा चराइरहेको बेला माथिबाट 81 पहिरो खसेको थियो। पहिरोमा केही पशु चौपाए पुरिएका छन्। पहिरोले विवरण संकलन गर्ने क्रममा दिउँसो 4:20 बजेसम्म दुईजना महिला पहिरोमा बेपत्ता भएको जनाइएको थियो। यद्यपि उनीहरूको अवस्थाबारे भने प्रहरीले एकिङ भइन सकेको जनाएको छ। उनीहरूको परिचय तथा पशु चौपाएको क्षतिको एकिङ विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन इलाका प्रहरी कार्यालय सुली चौरबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको छ। उहाँ विरूद्ध झण्डै एक महिनादेखि दिल्लीको जनतर मन्तरमा कक्रोच जनता पार्टी सीजेपीको प्रदर्शन चलिरहेको थियो। नीट पेपर लीक मामिलामा भारतका विभिन्न राज्यहरूमा शिक्षा मन्त्री प्रधानले राजीनामा दिनुपर्ने माग अघि सारेर प्रदर्शन भइरहेको थियो। प्रधानले सामाजिक सञ्जाल एक्समा राजीनामाबारे जानकारी दिनुभएको छ। जन्तर मन्तर र देश बहर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्र विरोधी शक्तिहरूले नउठाउँदा देशको एकता कायम होस् भनेर होस् भारतका एकजना पनि विद्यार्थीको भविष्य कूटनीतिक जटिलतामा नपसोस्। हाम्रो विद्यार्थीहरूले आफ्नो समयमा अध्ययन लगाउन र करियर निर्माणमा केन्द्रित हौं भन्ने विषयलाई ध्यानमा राख्दै मैले आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु, उहाँले लेख्नु भएको छ। यसअघि कांग्रेस सहितको विपक्षी दलहरूले पनि शिक्षा मन्त्री प्रधानको राजीनामा माग गर्दै आएका थिए। कुनै समय प्रश्नपत्र चुहावट विरूद्ध आन्दोलनको नेतृत्व गर्दै प्रहरीको लाठी प्रहारबाट घाइते हुनुभएका भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज फेरि अर्को प्रश्न चुहावट प्रकरणको नैतिक जिम्मेवारी लिँदै राजीनामा बुझाउनु भएको हो। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। सत्ता गठबन्धनलाई निष्कर्षमा पुर्याउने उद्देश्य सहित एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालबीच निर्णायक वार्ता जारी। कर्णाली प्रदेशको मुख्यमन्त्री एमलाल कौडेलको राजीनामा। पार्टीभित्रको विवादलाई अदालततिर लैजाँदा समस्या समाधान नहुने नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेको भनाई र चौतर्फी विरोधपछि भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा। हवस्त सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
3: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
2: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
3: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री

0: गोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
2: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
1: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
2: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-09, पान पसल साडो बाटो चरीकोट।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

सबैभन्दा बढी एक अर्काप्रति तिमीहरूको प्रेम अटुट रहोस्। पवित्र धर्मशास्त्र बाइबलमा पहिलो पत्रुसको पुस्तक 4:8 उल्लेख गरिएको यो समय सान्दर्भिक नीति वचनसँगै कार्यक्रम इसाई डबलीमा हार्दिक स्वागत तथा अभिवादन जय मसीह व्यक्त गर्दछु। कार्यक्रम सुनेर बस्नुभएका तपाई सम्पूर्ण इसाई तथा गैर इसाई मित्रहरूमा हाम्रो परमेश्वरको अनुग्रह कृपा र आशिष सदैव सबैमा रहिरहोस् भन्ने कामना तथा हृदयदेखिको हाम्रो प्रार्थना छ। इसाई धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको विषयवस्तुको बारेमा चर्चा गर्न कार्यक्रम इसाई डबलीको यो 96 श्रृंखलाको साथमा हामी उपस्थित भइसकेका छौं। कार्यक्रम इसाई डबली दोलखा सदरमुकाम चरीकोट स्थित चरीकोट क्वाइनोनिया मण्डलीको साझेदारीमा र देश तथा विदेशमा छरिएर रहनुभएका इसाई मित्रहरूको आर्थिक सहायतामा सञ्चालन गरिँदै आइएको छ। तपाईले यो कार्यक्रम रेडियो सेलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज मार्फत दोलखा र आसपासको जिल्लामा अनि हाम्रो वेबसाइट www.radioselung.org लगइन गरी संसारको जुनसुकै कुनामा नेपाली समय अनुसार प्रत्येक शनिबार साँझ 36 देखि 37 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, यस कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशू ख्रिष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर विभिन्न अतिथिसँगको कुराकानी, ख्रिष्टीय भजन, आजको वचन मार्फत आत्मिक ज्ञान र विविध बाइबलीय विषयवस्तु तथा जीवन रूपान्तरणका घटनाहरू र समय सान्दर्भिक प्रसंगहरूमाथि छलफल गर्दै आइरहेका छौं। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदाय वा व्यक्तिको अवमूल्यन, अपमान, घृणा, दोष तथा धार्मिक सम्प्रदायलाई निरुत्साहित गराई सामाजिक र धार्मिक सहिष्णुता खलबल्याउनु हाम्रो चाहना होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। यस कार्यक्रमद्वारा व्यक्त गरिने हरेक अभिव्यक्ति, विचार र धारणा पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको विषयवस्तुमाथि प्रकाश पार्न र प्रभु येशू ख्रीष्टले प्रचार गर्नुभएको सन्देशहरूलाई उजागर तथा चर्चा गर्न समर्पित छ। परमेश्वरको महिमा र मानिसको हितसहित आत्मिक उत्थान तथा धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने अभिप्रायका साथ सुखी र समुन्नत राष्ट्र निर्माणमा टेवा पुर्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोता साथी, कार्यक्रमको आजको अंकमा हामी एक इसाई युवाको तितो मिठो अनुभव सहितको गवाही प्रस्तुत गर्न गइरहेका छौं। बाल्यकालदेखि नै आध्यात्मिक क्षेत्रमा रूचि राख्नुहुने सिमोन गजमेरज्यूको जीवन गवाही ईश्वरीय आश्चर्यकर्मद्वारा सजिएको छ। हाल उहाँले विभिन्न क्षेत्र मार्फत सेवकाईको जीवन व्यतीत गरिरहनु भएको छ। उहाँले जीवनको बाल्यकाल भूटानी शरणार्थी क्याम्पमा बिताउनुभयो। भूटानमा जन्मिएर नेपालको बेलडाँगी शिविरमा शरणार्थीको जीवन बिताउनुभएका गजमेरज्यू हाल अमेरिकामा हुनुहुन्छ र उहाँले अमेरिकामा नै सन् 2013 येशूसँगको यात्रा सुनिश्चित गर्नु भएको हो। बाल्यकालदेखि नै जीवनको अनेकौं रंगहरूसँग खेल्दै आउनुभएका गजमेरज्यूको सेवकाईको लामो र फलदायी समय अवधिको अनुभव समेटिएको गवाही आज हामी प्रस्तुत गर्न गइरहेका छौं। श्रोत साथी, यो एक ईश्वर प्रेमी व्यक्तिको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्य कार्यहरूको संगालो सहितको सत्य गवाही हो। सेवकाईको लामो यात्रामा परमेश्वरले गर्नुभएको आश्चर्य कर्महरूलाई गजमेरज्यूले आफ्नै जीवनमा भोगेर थाहा पाउनुभयो। यस गवाहीद्वारा येशूले तपाईंलाई गर्ने अद्भुत प्रेमको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ र आज प्रस्तुत गरिन लागेको यो प्रस्तुतिमा एक साधारण मानिस कुन हदसम्म झर्दा पनि परमेश्वरले त्याग्नुहुन्न र कुनै टुटेको व्यक्तिलाई उहाँले कसरी रूपान्तरण गर्न सक्नुहुन्छ भन्ने जीवित उदाहरण आजको अतिथि हुनुहुन्छ। ख्रिस्टलाई पछ्याउनु, फरक धर्म अपनाउनु भन्दा पनि सत्यतालाई चिनेर त्यससँग सम्बन्ध गाँच्नु हो भन्ने उहाँको बुझाइ छ। अतः एक साधारण मानिसलाई परमेश्वरले असाधारण रूपमा प्रयोग गरेर हजारौं मानिसहरूमाझ कसरी सेवा गर्न सकिन्छ भन्ने विषयवस्तुमा गरिएको कुराकानी पक्कै पनि तपाईंको लागि आशिषित हुनेछ भन्ने मेरो विश्वास छ।
साथमा जीवनको रहस्यलाई बुझ्दै गर्दाको रोमाञ्चक घटनाहरू मननयोग्य विषयवस्तुहरू रहने नै छन्। कार्यक्रमको यो अंश हामीले मेरो जीवन गवाही नामक युट्युब च्यानलबाट उद्धृत गरेका हौं। जत सुन्दा अपत्यारिलो र अवास्तविक लाग्ने यस गवाहीद्वारा ईश्वरीय कार्यशैली र व्यवस्थित जीवनयात्रा कसरी सम्भव हुन्छ भन्ने बारेमा बुझ्न चाहनुहुन्छ भने अबको 45 मिनट हामी सँगसँगै यात्रा गर्नुहोला। तर कार्यक्रमको प्रारम्भमा यो एउटा ईसाई भजन राख्ने अनुमति चाहन्छु।

0: स्थायी संस्थाहरूको मिठो आवाजमा गाइएको यो भजन सँगै आउन श्रोता अब हामी कार्यक्रमको अर्को प्रस्तुतिको बारेमा छलफल गरौं। अब प्रसारण गर्न लागिएको आजको वचन नामक प्रस्तुति आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट उद्धृत गरिएको हो। आजको वचन नामक पुस्तिका नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका हो। आउनु श्रोता अबको प्रस्तुतिमा हामी पनि यो सन्देश सुनौं र मनन गरौं।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश
2: स्थिर रहनुहोस्। जयमसी आजको बाइबल लेखण्ड पहिलो कोरिन्थीको पुस्तक 15 अध्यायको 58 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, स्थिर र अटल रहो, प्रभुको काममा सधैँ बढ्दै जाओ। अमेरिकाका ठूला पश्चिमी इलाकामा गाईवस्तु पालनको समयमा कहिलेकाहीँ एउटा सानो खच्चरलाई जंगली घोड़ासँगै बाँधिन्थ्यो र छोड़िन्थ्यो। त्यो जंगली घोड़ाले त्यो खच्चरलाई माइलोसम्म खिसार्दै बोरा जस्तै फ्याँकिदिन्थ्यो। तर केही दिनमा तिनीहरू फर्कन्थे, आफ्नो आज्ञाकारी घोड़ालाई गोठतिर तान्दै त्यो सानो खच्चर पहिले देखा पर्थ्यो। जंगलमा उफ्रने क्रममा त्यो घोड़ा थाक्थ्यो र त्यो खच्चरबाट आफूलाई छुट्याउने प्रयास गर्थ्यो। त्यो क्षणमा त्यो खच्चर त्यो घोड़ाको मालिक जस्तै बन्थ्यो। त्यो ढिलो धीर महत्वहीन जनावर आफूभन्दा छिटो बढ़ी चलायमान र बढ़ी बहुमूल्य जनावरको अगुवा बन्यो। केले फरक पार्यो? दृढ़ उद्देश्यले। अनि त्यो खच्चरको उद्देश्य के थियो? गोठमा फर्कनु। त्यसैले तिनीहरूले जति पटक लड़े, डोरीमा तानातान गरे र लात हाने र रिसाउँदै लड़े, तापनि प्रत्येक पटक त्यो खच्चर आफ्नो खुट्टामा फर्कदा उसले गोठको दिशातर्फ केही कदम चाल्थ्यो। ढिलो चाँडो त्यो थकित घोड़ाले त्यो खच्चरको पछि लाग्नै पर्यो। धर्मशास्त्रको एउटा महान विषय भनेको दृढ़ उद्देश्य लिनु हो। सामुएलले इजरायलीहरूलाई भने, व्यर्थका देवताहरू पछि नलाग, जसले न त सहायता गर्न सक्छन् न बचाउन सक्छन्, किनभने तिनीहरू व्यर्थ हुन्। यो कुरा तपाईँले पहिलो सामुएलको पुस्तक 12 अध्यायको 21 पदमा हेर्न सक्नुहुन्छ। यसैले लेखे, मैले मेरो मोहडा दर्शन चमक जस्तै स्थिर पारेको छु र म जान्दछु कि म लाजमा पर्ने छैन। यो कुरा तपाईँले यसैको पुस्तक 50 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। पावलले लेखे, स्थिर र अटल रहो, प्रभुको काममा सधैँ बढ्दै जाओ। यसकारण तपाईँको लागि आजको वचन छ, आफ्नो लक्ष्यमा स्थिर र अटल रहनुहोस्। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।

आजको सन्देश अब भने कार्यक्रमको मुख्य भागतर्फ जान चाहन्छौ। मैले अगाडि नै भने अनुरूप आजको श्रृंखलामा हामी एक इसाई युवा मित्र सिमोन गजमेरजीको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्यजनक कार्यहरूको यो अपत्यारिलो तर सत्य गवाही प्रस्तुत गर्न गइरहेका छौं। विभिन्न समस्या र चुनौतीहरूको बावजूदमा पनि यसुलाई रोज्नु भएको उहाँको जीवन अनुभव तथा चुनौतीहरूको सम्मिश्रण सहित कार्यक्रमको यो अंश हामीले तयार पारेका छौं। यो खण्डमा प्रस्तुत गवाहीद्वारा इसाई जीवनमा देखा पर्ने अनेकौं किसिमका समस्या तथा यो यात्रामा देखिएको थकानलाई मेटाउनको लागि गरिएको संघर्षको बारेमा जान्न सक्नुहुनेछ। त आउनुहोस् श्रोता, कार्यक्रमको यो खण्डलाई अब हामी निरन्तरता दिउँ।

हेलो सबैजनालाई जयमसी जयमसी. मेरो नाम सिमन गजमेर र विश्वको जुनै पनि कुनामा जुनै पनि ठाउँमा जुनै पनि देशमा हुनुहुन्छ भने पनि तपाईँहरू जहाँकै हुनुहुन्छ अनि आशा गर्छु कि तपाईँहरू एकदमै सन्चै हुनुहुन्छ, आराम कुशल हुनुहुन्छ भन्ने कुरामा एकदमै विश्वास पनि गर्छु र परमेश्वरले तपाईँहरूको जीवनमा यसरी नै प्रभुले काम गर्नु भएको होस् र परमेश्वरले साँच्चै नै तपाईँहरूको जीवनमा र हाम्रो जीवनमा यो समयमा हुँदाखेरि पनि प्रभुले हामीलाई अद्भुत तरिकाले प्रभुले हामीलाई एउटा सुरक्षित राख्नु भएको छ र परमेश्वर साँच्चै भलो हुनुहुन्छ भन्ने कुरालाई हामी जान्दैछौँ कि प्रभुले हामी जस्तोसुकै परिस्थितिमा भए तापनि, हामी जस्तोसुकै सङ्कष्टमा भएर जानु परे तापनि, मरुभूमिको समय भएर जानु परे तापनि, दुःखको घडी भएर जानु परे तापनि, हाम्रो लभ वान्सहरूलाई हामीले गुमाउनु परे तापनि, तर परमेश्वर चाहिँ साँच्चै भलो परमेश्वर हुनुहुन्छ. प्रभु येशु ख्रिस्ट चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ अनि हाम्रो परमेश्वरप्रति हाम्रो हेर्ने नजर सायद बद्लिएला. कतिचोटि हामीलाई लाग्छ कि हामीलाई प्रभुले किन यो समय भएर यो परिस्थिति भएर लानु भयो भन्ने कुरा हामी लाग्छ, तर परमेश्वरको हामी प्रतिको हेर्ने नजर चाहिँ, हामी प्रति हेर्ने नजर, उहाँको छोराछोरीप्रति हेर्ने नजर चाहिँ कहिले पनि बद्लिँदैन प्रियो. अनि तपाईँलाई धन्यवाद कि तपाईँहरू मसँगै जोडिराख्नु भएको छ भन्ने कुरालाई म आशा गर्छु र मेरो जीवनको बारे साँच्चै नै मैले आजभन्दा धेरै वर्ष अगाडि पनि मैले सेयर गरेको छु र आज फेरि यसरी सेयर गर्न पाउँदा प्रभुलाई महिमा भएको होस्. मेरो जीवनमा चाहिँ हाम्रो परिवारमा चाहिँ कस्तो भएको छ भनेदेखिलाई, हामी एउटा यस्तो घरानामा थियौँ ताकि प्रत्येकचोटि मेरो बाबा चाहिँ उहाँ चाहिँ पुरोहित पनि हुनुहुन्थ्यो, उहाँ चाहिँ एउटा पुरोहित काम गर्नुहुन्थ्यो अनि त्यस्तै गरिकन मेरो मम्मी पनि एउटा हाम्रो मम्मी चाहिँ उहाँ चाहिँ एउटा प्रणामी धर्मको प्रणामी धर्ममा हुर्किनु भएको अनि मेरो बाबा चाहिँ उहाँको परिवार हाम्रो गजमेर फ्यामिली चाहिँ एउटा यस्तो परिवारमा थियौँ जहाँ चाहिँ प्रभुको कुरालाई अथवा क्रिस्चियन शब्द अथवा ख्रिस्टलाई चिन्नुपर्ने कुरा चाहिँ हाम्रो फ्यामिलीमा चाहिँ एकदमै ल्याक थियो र हाम्रो हाम्रो परिवार चाहिँ सायद मलाई लाग्छ हाम्रो यस्तो परिवार जुन परिवार चाहिँ हामी थोरै परिवार मात्रै अहिले प्रब्लम पाएका छौँ अनि प्रब्लम महिमा होस् कि म यस्तो एउटा मेरो जीवनमा यस्तो खालको एउटा घटना छ ताकि मैले आजभन्दा धेरै वर्ष अगाडि म सानो हुँदाखेरि नै म एउटा धर्ममा आस्था राख्ने जुन एउटा परम्परा अथवा धर्मलाई चाहिँ जहिले पनि म आस्था राख्ने गर्थे. म हुन त एउटा छोरा मान्छे हो तर पनि मैले धर्मलाई कसरी आस्था गर्नुपर्छ ताकि एउटा भगवान हुनुहुन्छ अथवा परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई चाहिँ म जहिले पनि आस्था राख्थे. म प्रभुलाई पाउनुभन्दा अगाडि म सानैदेखि नै त्यो एउटा वातावरण परिवारमा मिलेको कारणले गर्दा ताकि आज मेरो बाबा पनि उहाँ एउटा धर्म हिन्दू धर्ममा उहाँ एउटा पुरोहित हुनुभएको कारणले गर्दा, मेरो मम्मी पनि प्रणामी धर्मबाट आउनुभएको कारणले गर्दा अनि हाम्रो फ्यामिली चाहिँ एउटा धर्ममा आस्था राख्ने कुराहरू गर्थ्यौँ अनि म आफै पनि सानैदेखि नै म एउटा धर्ममा आस्था राख्ने कतिवटा व्रत बस्ने कुराहरूमा पनि मैले त्यो कुरा पनि गरेको छु. तर एउटा कुरा यस्तो भएको छ मेरो जीवनमा, म सानो हुँदाखेरि नै मैले एउटा यस्तो खालको दर्शन देखेँ, त्यो कुरा अहिले म सम्झिन्छु बेला बेला र त्यो कुरालाई म जहिले पनि याद गरेर अनि प्रभुमा म अगाडि बढ्ने कुरामा र प्रभुलाई सेवा गर्ने कुरामा म हिँडिरहेको छु. यस्तो कुरा एउटा दर्शन, यस्तो खालको दर्शन देखे जुन दर्शन चाहिँ मलाई प्रभुले सानै हुँदाखेरि पनि मलाई दिनुभयो कि म क्याम्पमा जुन एउटा म चाहिँ अहिले अमेरिकामा बस्दै आएको छु तर ब्याक टु आजभन्दा 7-8 वर्ष अगाडि म क्याम्पमा नेपालको एउटा झापामा जुन एउटा बेडाङ्गी क्याम्पमा बेडाङ्गी 1 क्याम्पमा म त्यहाँ बस्ने गर्थेँ. मेरो बसोबास चाहिँ त्यहाँ हुने गर्थे. यहाँहरू धेरैजनालाई थाहा छ, जतिजना तपाईँ क्याम्पबाट आउनु भएको छ हामी सबै त्यही एउटा परिस्थिति त्यो एउटा सिचुएसन भएर हामी आएको छौँ, क्याम्पमा बसेको छौँ. भुटानबाट म भुटानमा जन्मेको हो अनि भुटानबाट म 1 महिनाको हुँदा मात्रै म नेपालमा हामी हाम्रो परिवार हामी सबैजना हामी मुभ भयौँ अनि त्यसपछि चाहिँ क्याम्पमा बस्नु पर्यो. शरणार्थी अवस्थामा भएर एउटा शरणार्थीको आइडेन्टिटी भएर हामी बस्नु पर्यो त्यहाँ
अनि त्यहाँ हामीले 20 वर्ष 21 वर्ष कतिजना 18-19 वर्ष हामी त्यहाँ बिताउनु पर्यो। अनि त्यो अवस्थामा यस्तो परिस्थिति थियो, त्यहाँ चाहिँ प्रभुलाई पाउने कुराहरू एकदमै अलिकति कम मात्रै थियो, विरलै थियो, ताकि थोरै मान्छेले मात्रै प्रभु येशू ख्रीष्टलाई चिन्ने मौका पाएको थियो। अनि यो चाहिँ एउटा विडम्ब बनाएको कुरा पनि हो, ताकि प्रभु येशू ख्रीष्टलाई विश्वास गर्ने त्यो एउटा सुसमाचार पुर्याउने मानिसहरू पनि नभएको कारणले गर्दा थोरै मान्छेले, र त्यो परिस्थिति भए पनि त्यस्तै भएको कारणले गर्दा थोरै मान्छेले मात्रै प्रभुलाई पाउन सक्यो। तर मेरो जीवनमा मैले अघि तपाईँलाई भन्दै गर्दाखेरि यस्तो खालको एउटा दर्शन प्रभुले दिनुभयो, म त्यो क्याम्पमा बस्दै गर्दाखेरि, अनि त्यो क्याम्पको एउटा बेडाङ 2 र बेडाङ 1 त्यो जंगल, त्यो जंगलको तपाईँले चाहिँ एउटा ठुलो ग्राउन्ड थियो, त्यहाँ फुटबल खेलिन्थ्यो, अहिलेको भाषामा हामीले सकर त्यहाँ खेलिन्थ्यो, अनि त्यो सकर खेल्ने त्यो ग्राउन्ड चाहिँ एकदमै विशाल, एकदमै ठुलो थियो। अनि त्यहाँ त्यो के भन्छ, त्यो ग्राउन्डमा चाहिँ परमेश्वर प्रभु येशू ख्रीष्ट चाहिँ त्यहाँ आउनु भएको रहेछ। उहाँ चाहिँ एउटा ठुलो जहाजमा उहाँ आउनु भएको थियो, उहाँ वस्त्र लगाएर, उहाँ प्रभु येशूको जुन हामीले एउटा नक्सा हामी चित्रण गर्छौँ, हामी कल्पना गर्छौँ प्रभु चाहिँ कस्तो हुनुहुन्थ्यो भन्ने कुरालाई जसरी हामी कल्पना गर्छौँ, अनि त्यस्तो एउटा कल्पना मैले के भन्छ त्यो एउटा चित्रण उहाँ चाहिँ सेतो वस्त्रमा उहाँ त्यो एउटा जहाजमा आउनुभयो, अनि मसँग उहाँ भेट हुनुभयो, अनि म त्यो जहाजमा उहाँसँग म गएको कुराहरू मैले त्यो दर्शन थिएँ, तर मैले कसैलाई पनि सेयर गरिन त्यो कुराहरू। अनि मैले पछि मात्रै मेरो घरदेखि उतापट्टि हाम्रो मामा हुनुहुन्थ्यो, अनि मामाको फ्यामिली उहाँहरू चाहिँ भुटानदेखि के विश्वासी हुनुहुन्थ्यो, अनि उहाँहरू चाहिँ लोकल जुन एउटा डिनोमिनेसनमा उहाँहरू सेवकाई गर्दै हुनुहुन्थ्यो, अनि म सानैदेखि नै उहाँहरूसँग जान्थे, मण्डली जान्थे, कतिचोटि जान्थे भ्याएको बेला, कतिचोटि बेलुका हामी म सङ्गतिमा, तर त्यो सङ्गति अब त्यस्तो वास्ता गरिँदैन थियो त्यो सानो अवस्थामा, होइन त्यो परिस्थिति कारणले गर्दा पनि, अनि हाम्रो परिवार चाहिँ एउटा कठोर परिवार, त्यो कारणले गर्दा फ्यामिलीमा चाहिँ एकदमै एक प्रकारको कठोरपन, प्रभु येशू ख्रीष्ट चाहिँ एउटा विदेशी धर्म, ख्रिस्टलाई पाउनु चाहिँ क्रिस्चियनहरू चाहिँ विदेशी धर्मलाई पछ्याउँछन् भन्ने कुरा अझै पनि हाम्रो कतिवटा हाम्रो समाजमा, हाम्रो जीवनमा, हाम्रो त्यो मन त्यो एउटा मानसिकता छ, होइन त्यो एउटा कन्सेप्ट छ, त्यो एउटा छाप छोडिएको छ, अनि त्यो एउटा सामाजिक हाम्रो वातावरणले गर्दा, घर परिवारको त्यो वातावरणले गर्दाखेरि नै सायद होला प्रभुलाई त्यो अवस्थामा प्रभुलाई पाउन सकिएन। अनि त्यतिखेर मैले जुन कुरा अहिले तपाईँलाई मैले दर्शन बताउँदै थिएँ, त्यो दर्शन मैले पाउँदै गर्दाखेरि चाहिँ, अनि त्यो दर्शन जुन मैले दर्शन मेरो जीवनमा मैले पाएँ, मैले कसैलाई पनि सुनाइन, म केवल त्यो मामालाई पछि गएर मैले सुनाएँ, उहाँलाई मैले यस्तो यस्तो दर्शन प्रभुले मलाई दिनुभएको छ भन्ने कुरा, प्रभु येशू ख्रीष्टलाई मैले देखेको कुरा, त्यो दर्शन मैले केवल मेरो हृदयमा मात्रै मैले राखिराखेँ। अनि पछि आएर चाहिँ यस्तो कुराहरू, त्यो कुराहरूलाई मैले जब म बढ्दै गएँ, अनि म बढ्दै गएपछि त्यसपछि चाहिँ म आफै पनि धर्ममा एउटा आस्था राख्थेँ। मेरो हजुरबुवा चाहिँ जहिले पनि उहाँ एउटा मन्दिर घरमा मन्दिर बनाइएको थियो एउटा कोठामा, अनि त्यो कुरालाई देख्दै गर्दा पनि मेरो हृदयमा म सानै उमेरदेखि नै पनि के भन्छ गड चाहिँ को हो वास्तवमा भन्ने कुरा मेरो हृदयमा जहिले पनि आउँथ्यो। अनि आज मैले तपाईँलाई भन्नुपर्छ कि मेरो हृदयमा चाहिँ म जहिले पनि दुईटा भगवान्लाई पुज्ने गर्थे, अनि त्यो चाहिँ को भने शिवजीलाई पुज्ने गर्थे, अनि अर्को चाहिँ प्रभु येशू ख्रीष्टलाई पुज्ने गर्थे। अनि प्रभु येशू ख्रीष्ट मैले कतिचोटि हाम्रै छिमेकीमा पनि पछि आएर कतिजनाले प्रभुलाई पाउनुभयो, अनि त्यो प्रार्थना उहाँहरूले गरेको प्रार्थना सुन्दै गर्दाखेरि कतिचोटि चर्च जाने गर्थेँ म, अनि चर्चमा गएर त्यो उहाँहरूले गरेको त्यो आराधना सङ्गतिहरूलाई देख्दै गर्दाखेरि सायद मेरो हृदयमा कता न कता नै प्रभुले बोल्नु भएको थियो होला जस्तो लाग्छ अहिले मलाई तपाईँ समक्ष भर्दै गर्दाखेरि। अनि त्यतिखेर चाहिँ अनि त्यो कुराहरू म गर्दै आउँथे, अनि अझै पनि अहिले लाग्छ मलाई कि म चाहिँ अझै पनि अन्धोपनमा रहेछु भन्ने कुरा, मेरो आँखा चाहिँ अझै पनि खुलिएको रहेछ भन्ने कुरा मलाई लाग्छ अहिले सम्झिँदै लाँदाखेरि, र प्रभु येशू ख्रीष्टलाई पाएदेखि यता। अनि त्यो कुरा म जहिले पनि गर्ने गर्थे, अनि धेरैचोटि त्यसरी नै प्रभुलाई के भन्छ प्रभुलाई एउटा हृदयबाट नै मैले उहाँलाई खोज्ने गर्थे साँच्चै कतिचोटि। अनि मेरो घरमा अर्को कुरा के हुन्थ्यो भनेदेखिलाई, मेरो मम्मी चाहिँ धेरै बिरामी हुनुहुन्थ्यो, सानैदेखि नै
म सानै हुँदादेखि नै अनि हामी नेपालमा आएदेखि मैले थाहा पाएदेखि यता मम्मी धेरैचोटि बिरामी हुनुभयो, धेरैचोटि एकदमै बिरामी हुनुभयो, उहाँ कतिचोटि टाउको बिरामले गर्दा अनि उहाँको जीवनमा जुन एउटा अहिले हामी भर्खर मात्रै नै आजभन्दा 2-3 वर्ष अगाडि परमेश्वरले ठिकरा दिनुभएको छ, ट्युमरको ब्रेन ट्युमरको कुराहरू रहेछ, त्यो सानैदेखि म सानै हुँदादेखि नै मैले थाहा पाएदेखि नै यता मम्मीलाई एकदमै ग्रस्त पार्थ्यो बिरामले, अनि कतिचोटि हामी धामी लगाउँथ्यौँ, कतिचोटि एकदमै हामी त्यो कुरा गर्थे, अनि म जहिले पनि कसरी बाबा चाहिँ यता आफ्नो कामहरूमा व्यस्त भएको बेला धामीलाई यताउता गर्नुपर्नेमा त्यो स्वर्गमा त के भन्छ त्यो गर्नुपर्ने कुराहरूमा म जहिले पनि सघाउँथे धामीलाई, अनि धामी चाहिँ हाम्रोमा लगभग दिनै पिछे नै धेरैचोटि हामी बोलाउने गर्थ्यौँ मम्मीलाई त्यो बिराम भएको कारणले गर्दा, अनि बाबाले पनि धेरै ठाउँमा पढ्दै जानुभयो, कतिवटा मरेको ठाउँमा, कतिवटा विवाहमा, कतिवटा चाहिँ एउटा श्राद्धहरूमा अथवा विभिन्न त्यस्तो जुन एउटा रीतिथितिहरू छ होइन, जुन एउटा जति पनि त्यो कुराहरू छ त्यो पालन गर्नुपर्ने कुरालाई हामी त्यो कुरालाई एकदमै अनुशासित हुँदै पालन गर्दै आउने गर्थे। म त्यो एउटा सानैदेखि मेरो आस्था चाहिँ गडमा मेरो आस्था जहिले पनि हुने गर्थ्यो, अनि कतिचोटि म मम्मीको लागि म पूजा गर्ने गर्थेँ, मम्मीको लागि ध्यान बस्ने गर्थेँ, मम्मीको लागि त्यो एउटा छुटकारा होस्, त्यो बिरामहरूबाट चाहिँ छुटकारा होस् भन्ने कुरा प्रत्येक दिन त्यसरी धामी लगाइराख्नु पर्दा अथवा कतिवटा के भन्छ पुरोहितहरू बोलाएर चाहिँ त्यो विभिन्न किसिमको त्यो कुराहरू गर्दै गर्दा त्यो देख्दै गर्दा चाहिँ म जहिले पनि म एउटा व्रत बस्नु परेको कारण पनि त्यही नै हो, ताकि मेरो मम्मीलाई छुटकारा होस्, बिरामीहरूबाट चङ्गाई होस्। अहिलेको भाषामा हामी प्रभुलाई पाएपछि हामी चङ्गाई भन्ने शब्द जुन प्रयोग गर्छौँ, अनि निको होस् भन्ने कुरा नै मैले त्यो एउटा आस्था राखेर चाहिँ अनि म त्यसरी व्रत बस्ने अथवा पूजा गर्ने अनि मन्दिरहरू धाउने त्यो हरेक किसिमको त्यो कुराहरू गर्थे। मेरो फ्यामिली ब्याकग्राउन्ड नै त्यो एउटा भएको कारणले गर्दा पनि त्यो कुराहरू गर्ने गर्थे। यस कारणले गर्दा मेरो जीवनबाट चाहिँ जब अमेरिका आउने बेला भयो अनि त्यतिखेरसम्म पनि मैले मासु खाँदिन थिएँ, मैले लगभग धेरै वर्ष मैले मासु खाइन होइन, मैले के भन्छ एउटा जुन मासु खानुपर्ने अथवा त्यो कुराहरू सबै कुरा मैले देख्दै गर्दाखेरि चाहिँ म मासु खाँदिनँ भन्ने जुन एउटा प्रतिबद्धता पनि गर्थे, अनि मेरो मामालापट्टि हेर्ने हो भने पनि उहाँहरू सबैजना प्रणामी हुनुहुन्छ अनि उहाँहरूले मासुहरू खानुहुन्न, उहाँहरूलाई त्यो जुन एउटा धर्मलाई उहाँहरूले मानिराख्नु भएको छ, म नजन्मी कुनै पनि उहाँहरूले त्यो धर्म लिएर आउनु भएको, अनि मेरो हाम्रो गजमेर परिवारमा हेर्ने भने पनि धेरैजनाले प्रब्लम पाउनु भएको छैन, तर प्रब्लम महिमा होस् ताकि अहिले चाहिँ धेरैजनाले हाम्रो फ्यामिलीहरूबाट पनि प्रब्लम पाउनु भएको छ, मेरो काइलाबाटको फ्यामिली पनि प्रब्लम पाउनु भएको छ, अनि उहाँहरूको प्रार्थनाको कारणले गर्दा हामीले प्रब्लम पाउन सक्यौँ। अनि जब अमेरिका हामी आयौँ, अमेरिका आइसकेपछि म मासु खाँदिन थिएँ त्यतिखेर पनि, अनि जब अमेरिका आयौँ, अमेरिका आएपछि मेरो कान्छी दिदीहरू हाम्रो रिता दिदीहरू चाहिँ मेरो बहिनीहरू हाम्रो छुङ्कोहरू उनीहरूले चाहिँ प्रब्लम पाइसकेको रहेछ, अनि पहिले हामी नेपालमा हुँदाखेरि पनि उनीहरू चाहिँ अमेरिका आइसकेको थियो, अनि उनीहरूले भन्थ्यो हामी चाहिँ प्रभुलाई प्रभु येशू ख्रीष्टलाई विश्वास गरेको छौँ, यहाँ आएपछि विश्वास गर्नुपर्छ भन्ने कुरा गर्थ्यो, तर त्यो कुरालाई वास्ता गरिनथ्यो, अनि तर पनि कतै न कतै प्रभुलाई प्रभु येशू ख्रीष्ट चाहिँ हुनुहुन्छ भन्ने कुरालाई चाहिँ मेरो हृदयमा आउँथ्यो। अनि जब अमेरिका आयौँ अनि अमेरिका आइसकेपछि चाहिँ अनि आएकै भोलि पर्सिपल्ट चाहिँ मेरो पास्टर अडे जो मेरो पास्टर हुनुहुन्छ पास्टर जस व्हाइट, अनि उहाँ चाहिँ अमेरिकन हुनुहुन्छ तर उहाँले नेपाली सेवकाई उहाँले जसरी हाम्रो नेपाली चेलीलाई हाम्रो माता दिदीलाई जसरी बिहा गर्नुभयो, अनि त्यहाँदेखि उहाँले एउटा नेपालीको बीचमा जुन सेवकाई गरिराख्नु भएको छ, अनि उहाँले पनि हाम्रो निम्ति धेरै प्रार्थना गर्नुभएको रहेछ, त्यो कुरा थाहा गर्ने मौका भयो पछि हामीले जब प्रोग्राम ग्राउन्ड गर्ने मौका, अनि मेरो बहिनीले पनि मेरो माइले बहिनीले मेरो बहिनीको नाम कविता, अनि बहिनीले चाहिँ ऊ नेपालमै प्रोग्राम पाइसकेको रहेछ, ऊ चर्च जाने प्रोग्राम ग्राउन्ड गरिसकेको रहेछ, अनि ऊ चर्च जाँदै रहेछ, तर हामी कसैलाई पनि फ्यामिलीमा थाहा थिएन, किनकि एउटा त्यो घरमा कठोरपन जुन एउटा क्रिस्चियन प्रतिको हाम्रो हेर्ने नजर चाहिँ एकदमै अलिक गलत भएको कारणले गर्दा यदि मैले परिवारमा चाहिँ म चाहिँ प्रोग्राम पाएँ, मैले
क्रिस्चियसलाई ग्राउन्ड गरे भन्ने कुरा यदि थाहा भयो भने चाहिँ मलाई घरबाट निकालिदिनुहुन्छ कि अथवा उहाँले मलाई हिला गर्नुहुन्छ कि अथवा उहाँले मलाई नराम्रो गर्नुहुन्छ कि भन्ने कारणले गर्दा होला सायद बहिनीले कहिले पनि हामीलाई त्यो कुरा सेयर गरेन अनि तर प्रब्लम महिमा होस् कि उसले चाहिँ अमेरिका आएपछि हामी जब अमेरिका आयौँ अनि आएको हप्तामा जब हामी चर्चमा गयौँ अनि त्यो दिन हामीलाई भन्यो मैले नेपालमै हुँदा नै प्रब्लम मैले ग्राउन्ड गरिसकेको थिएँ भन्ने जसले उसले भन्यो अनि ऊ मण्डली जान थाल्यो भने मेरो भित्र पनि एउटा मलाई कसैले पनि कर लाउनु परेन मलाई भित्रबाट चाहिँ जब पास्टर जस अनि हामीलाई भेट्न आउनुभयो अनि मेरो पास्टर जस हामीलाई जसरी उहाँलाई भेट्न आउनुभयो उहाँले एकदमै वेलकम गर्नुभयो हामीलाई मण्डलीमा पनि साथसाथै अमेरिकामा पनि अन्त उहाँले चाहिँ त्यो कुरा भन्नुभयो भने उहाँले जसरी प्रभुको विषयमा भन्दै जानुभयो प्रभु यीशु ख्रीष्टको विषयमा बाइबलबाट उहाँले जसरी मलाई बताउँदै जानुभयो मेरो फ्यामिलीले जब मेरो बहिनीले नेपालमा हुँदा उहाँले उसले ग्रहण गर्यो अनि अमेरिका आएपछि मैले पहिलोचोटि प्रभुलाई ग्रहण गर्ने मौका पाएँ नि जसले मेरो पास्टर जसले चाहिँ मेरो पास्टरले चाहिँ बाइबलबाट जुन कुराहरू उहाँले भन्दै जानुभयो जुन एउटा सुसमाचार कुरा उहाँले सुनाउँदै जानुभयो अनि जब त्यो कुरालाई सुन्दै जाँदाखेरि चाहिँ मेरो भित्रबाट मेरो हृदयले पवित्र आत्माले चाहिँ मलाई त्यो साहस पनि दिनुभयो कि मेरो परिवारले मलाई जे भन्नुहुन्छ त्यो कुरा म वास्तव गर्दिनँ तर मैले साँच्चै प्रभुलाई उद्धारकर्ता अनि मुक्तिदाता हुनुहुन्छ भन्ने कुरालाई चाहिँ मैले त्यो कुरालाई मैले ग्रहण गर्नुपर्छ र प्रभुलाई प्रभु येशु ख्रीष्टलाई मैले ग्रहण गर्नुपर्छ भन्ने कुरा अनि मेरो हृदयभित्र प्रभुले बोल्नुभयो अनि त्यसपछि मैले उहाँलाई हुन्छ म यतिखेरै ग्रहण गर्छु भनेर मैले पास्टर जसलाई भने अनि मैले त्यो दिनै मलाई ग्रहण गराउनु भयो अनि मैले घरमा आएर मैले प्रभुलाई पाइसकेँ भनेर अनि त्यो आइतबार चाहिँ कमिङ सन्डे चाहिँ हामी जसरी मण्डली गयौँ अनि मण्डली हाम्रो फ्यामिलीले सबैजना गयौँ अनि मेरो मम्मी बाबाले चाहिँ भन्दै हुनुहुन्थ्यो हामी चाहिँ अहिले प्रभुलाई पाउँदैनौँ हामी चाहिँ अहिले ग्रहण गर्दैनौँ प्रभुलाई ख्रिस्ट येशूलाई अहिले ग्रहण गर्दैनौँ हामी चाहिँ अलिक पछाडि अब कहिले समय आउँछ त्यतिखेर हामी ग्रहण गर्छौँ भन्ने कुरा मम्मी बाबाले गर्दै हुनुहुन्थ्यो जब त्यो आराधनाको सङ्गति हुँदै गयो अनि त्यो दिन आराधनाको सङ्गति आइतबारको दिन आराधनाको सङ्गति हुँदै जाँदै थियो एकजना पास्टर त्यहाँ आउनु भएको थियो पास्टर कार्पेन्टर जब उहाँ एउटा अमेरिकन पास्टर उहाँ चाहिँ एउटा गेस्ट स्पिकरको लागि पास्टर हाम्रो पास्टरहरूले इन्भाइट गर्नुभएको रहेछ अनि त्यो दिन जसरी उहाँ आउनुभयो अनि उहाँले प्रचार गर्दै हुनुहुन्थ्यो अनि अन्तिममा चाहिँ उहाँले भन्नुभयो कि कसले चाहिँ प्रभुलाई आज पाउन चाहनुहुन्छ यदि तपाईँले को राजी हुनुहुन्छ कि म चाहिँ प्रभुलाई आज ग्रहण गर्छु भनेर यदि तपाईँहरू चाहिँ इच्छुक हुनुहुन्छ अनि तपाईँले आज प्रभुलाई ग्रहण गर्न सक्नुहुन्छ भनेर जसरी उहाँले एनाउन्स गर्नुभयो मम्मी बाबालाई पहिलोचोटि उहाँले सोध्नुभयो अनि हामी अहिले रेडी छैनौँ भनेर उहाँले भन्नुभयो तर जब पवित्र आत्माले जसरी त्यहाँ लिड गर्दै जानुभयो त्यहाँ एउटा साँच्चै पवित्र आत्माको सेवकाय त्यहाँ भइरहेको थियो अनि परमेश्वरको आत्माले चाहिँ मैले त्यसरी काम गर्नु हुँदो रहेछ भन्ने कुरा प्रत्यक्ष मैले त्यहाँ देख्न पाएँ कि मेरो मम्मी बाबा चाहिँ त्योभन्दा केही समय अगाडि चाहिँ हामी रेडी छैनौँ हामी अलिक पछाडि हामी रेडी भएपछि भन्छौँ भनेर जस्तै उहाँले भन्दै हुनुहुन्थ्यो तर जब पवित्र आत्माले उहाँहरूको हृदयमा बोल्नु भयो भने उहाँहरू चाहिँ उहाँहरूलाई चाहिँ परमेश्वरको आत्माले बोल्नु भएछ अनि उहाँहरू त्यो भुइँमा उहाँहरू लड्नु भएछ अनि उहाँलाई केही पनि थाहा छैन अनि जब उहाँहरू के भन्छ उठ्नुभयो अनि उठिसकेपछि उहाँहरू आफैले आफ्नो इच्छाले चाहिँ हामी प्रभुलाई ग्रहण गर्छौँ भन्ने कुरा उहाँले गर्नुभयो अनि त्यतिखेर चाहिँ मेरो मम्मी बाबाले पनि जसरी प्रभु येशू ख्रीष्टलाई आफ्नो मुखले स्वीकार गर्नुभयो भने एकदमै हाम्रो फ्यामिलीले नै हाम्रो परिवारले नै प्रभुलाई पाउने प्रभुलाई ग्रहण गर्ने मौका पायौँ मेरो जेठी दिदीको नाम बिन्दु हो अनि ऊ चाहिँ अहिले अस्ट्रेलियामा छ अनि उसको फ्यामिलीको साथमा अनि उसले प्रभुलाई पाएको छैन तर अरू चाहिँ हाम्रो फ्यामिलीमा मेरो बाबा मम्मी मेरो बहिनीहरू जतिजना मेरो दुईजना बहिनीले अनि म आफूले मेरो अरू सबैजनाले हामीले ग्रहण गरे हामीले प्रभुलाई पाएका छौँ अनि त्यहाँदेखि यता चाहिँ प्रभुले अद्भुत रूपमा हाम्रो परिवारमा काम गर्नुभयो कतिचोटि हामीले चाहिँ हाम्रो आफ्नो विचार चाहिँ कतिचोटि हामीलाई असल लाग्न सक्छ हाम्रो समय चाहिँ हामीलाई लाग्न सक्छ ताकि म अहिले रेडी छैन
अथवा म चाहिँ यो कुरामा म एकदमै घृणा गर्छु, अथवा म चाहिँ प्रभु येशू ख्रिस्टलाई, प्रभु येशू ख्रिस्ट चाहिँ उहाँ चाहिँ एउटा विदेशी धर्मको, क्रिस्चियन चाहिँ एउटा विदेशी धर्म हो भन्ने कुरालाई जस्तै हामी हाम्रो समाजले त्यो कुरालाई भन्छ। तर आज म तपाईँलाई भन्दै तपाईँलाई म बताउन चाहन्छु कि परमेश्वरले साँच्चै नै तपाईँले मेरो जीवनमा जसरी काम गर्नुहुन्छ नि, तपाईँलाई मलाई कुनै कुरालाई पनि रोक्न सक्दैन प्रिय। तपाईँले मेरो जीवन चाहिँ साँच्चै नै हाम्रो आफ्नो विचार, हाम्रो आफ्नो योजना चाहिँ कहिले पनि सफल हुन सक्दैन। जसरी सृष्टिकर्ता चाहिँ एकमात्र परमेश्वर हुनुहुन्छ, अनि उहाँ चाहिँ प्रभु येशू ख्रिस्ट हुनुहुन्छ। त्यो कुरालाई मैले 2000

पाउनको लागि चाहिँ कतिवटा कुराहरूबाट छुटकारा पाउनको लागि चाहिँ म आफै पनि त्यो व्रत बस्ने कुराहरू भयो। अर्को धर्ममा यो धर्ममा म लाग्दाखेरि पो मैले उद्धार र मुक्ति पाउँछु कि भन्ने कुरा, मेरो मृत्यु पछाडिको कुराहरूलाई चाहिँ मैले त्यो कुराहरू लिएर हामी जस्तै हामी त्यो कुरालाई ध्यान दिन्छौँ। तर प्रिय, आज म तपाईँलाई यो कुरा भन्न चाहन्छु, हाम्रो उद्धार र मुक्ति चाहिँ केवल प्रभु येशु ख्रिस्टमा रहेछ। त्यो निश्चयता चाहिँ केवल प्रभु येशु ख्रिस्टमा रहेछ। म तपाईँलाई ग्यारेन्टीको साथ आज तपाईँलाई भन्दैछु, जस्तै मेरो जीवनबाट म तपाईँलाई मेरो जीवनमा भएको प्रभुले गर्नुभएको त्यो टेस्टिमोनीलाई मैले तपाईँलाई बताउँदैछु, मेरो परिवारमा गर्नुभएको प्रभुले राख्नुभएको त्यो आशिषलाई, राख्नुभएको त्यो उद्धार र मुक्तिलाई जुन हामीले ग्रहण गरेका छौँ, हामीले ग्रहण गरेका छौँ, अनि आजसम्म त्यो तपाईँलाई बताउन चाहन्छौँ। तपाईँ भन्नुहुन्छ मेरो जीवनमा चाहिँ समय भएको छैन, र प्रभु येशु ख्रिस्ट उहाँ चाहिँ आजभन्दा 2000 वर्ष अगाडि मर्नुभयो, उहाँ जानुभयो, उहाँ चाहिँ एउटा के भन्छ मेसेन्जरको रूपमा मात्रै आउनुभएको। हामी कतिजनाले भन्नुहुन्थ्यो, ताकि मैले पनि त्यो कुरालाई मैले बुझेको थिइनँ त्यतिखेर, त्यो कारणले गर्दा प्रभु येशु ख्रिस्ट पनि एउटा गुरु महाराज जस्तै उहाँ पनि एउटा मेसेन्जरको रूपमा आउनु भएको छ, अनि उहाँ चाहिँ एउटा अगम वक्ता मात्रै हो भन्ने कुरा लाई त्यो कुरालाई हामी भन्ने गर्थ्यौँ। अथवा विभिन्न अरू धर्मले पनि त्यही भन्छ कि प्रभु येशु ख्रिस्ट अगम वक्ता हो, एकजना अगम वक्ता हो भन्ने कुरालाई गर्छ। तर वास्तवमा म तपाईँलाई भन्छु, उहाँ चाहिँ मानिसको रूपमा संसारमा आउनु भएको कारण चाहिँ उहाँ अगमवक्ता मात्रै होइन, उहाँ स्वयं नै उहाँको रगतद्वारा तपाईँ मलाई उद्धार र मुक्तिको लागि उहाँ संसारमा आउनु भएको छ। उहाँ चाहिँ तपाईँ म जस्तै के भन्छ हामी आमा र बुवाबाट हामी जन्मिने कुरा उहाँले गर्नुभएको छैन। बाइबलमा तपाईँले पाउनुहुन्छ, बाइबल पढ्नुभयो भने तपाईँले पाउनुहुन्छ, प्रभु येशु ख्रिस्ट चाहिँ आमाको गर्भमा 9 महिनासम्म त्यसरी नै उहाँ गर्भ धारण गर्नुभयो, तर उहाँ चाहिँ पवित्र आत्माद्वारा चाहिँ उहाँ गर्भ धारण हुनुभयो भन्ने कुरा हामी पाउँछौँ, ताकि आमा र बुवाको के भन्छ सहवासबाट उहाँ चाहिँ जन्मिनु भएको होइन प्रियजन। त्यसकारण स्वर्गमा पिताको एकलौकी पुत्रलाई, पुत्र चाहिँ प्रभु येशु ख्रिस्ट हुनुहुन्थ्यो, अनि उहाँलाई चाहिँ संसारमा पापहरू बढ्दै गरेको कारणले गर्दा, मानिसले विभिन्न धर्मलाई पछ्याउँदै गरेको कारणले गर्दा, अथवा नबोल्ने त्यो मूर्तिहरूलाई पछ्याउँदै गरेको कारणले गर्दा, तपाईँ मैले पनि त्यही कुरालाई पछ्याउँदै थियौँ नि होइन। तर प्रभु येशु ख्रिस्ट चाहिँ त्यो मूर्ति होइन प्रिय, उहाँ चाहिँ स्वयं प्रभु येशु ख्रिस्ट स्वयं परमेश्वरको पुत्र भइकन मानिसको रूपमा म संसारमा आउनुभयो, अनि उहाँ आफैले पनि त्यो क्रुसमा बलिदान, आफूलाई बलिदान गरेर आफ्नो रगतलाई कम्प्लिट आफ्नो रगतलाई बगाएर चाहिँ तपाईँले मेरो पापको निम्ति उहाँले प्रयासित गरेर चाहिँ उहाँले हामी श्रापित हुनुपर्ने कुरामा उहाँ आफै नै श्रापित भइकन चाहिँ उहाँले चाहिँ तपाईँले मेरो पापलाई उठाएर आउनु भएको छ। यस कारणले गर्दा बाइबलले के भन्छ भनेदेखिलाई, अनि उहाँले चाहिँ आफ्नो रगत बगाउनु भएको कारणले गर्दा तपाईँले मेरो पापबाट चाहिँ हामीलाई चाहिँ उद्धार र मुक्ति उहाँले दिनुभएको छ। हाम्रो परमेश्वर, जो परमेश्वर चाहिँ एउटै मात्र हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, तपाईँ र म मानिस चाहिँ हामी कतिचोटि भन्छौँ नि, एउटा एथियस्टहरूले भन्ने गर्छन् कि हामी चाहिँ आमा बाबुबाट जन्मेको, तर त्यो आमा बाबुबाट जन्मेको त्यो आमा बाबुको आमा बाउ पुर्खौं पुर्खाहरूले खोज्दै लग्यौँ भने कहाँ पाउँछौ कि पहिले परमेश्वरले एउटै मात्र मानिसलाई सृजन भयो, अनि त्यो मानिसबाट चाहिँ तपाईँ र म अहिले जसरी आमाको गर्भबाट हामी जन्मिएको छौँ, त्यसरी नै अनि हाम्रो पुर्खौँबाट चाहिँ, अनि त्यो पहिलो मानिसलाई सृष्टि गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ, अनि हि इज द गॉड, अनि उहाँ मात्रै परमेश्वर हुनुहुन्छ। तपाईँ हामी एउटा अन्धविश्वास थियो नि हाम्रो होइन, तपाईँ र म कतिचोटि हामीले त्यो सुसमाचार नसुनेको कारणले गर्दा, मैले तपाईँलाई दोष्याउन खोजेको होइन, तर म तपाईँको आँखालाई मात्र आज खोल्न चाहन्छु, हृदयको आँखालाई तपाईँलाई म खोलिदिन चाहन्छु कि मैले पनि त्यही कुराबाट, म पनि त्यही परम्पराबाट, त्यही धर्मबाट हुँदै आएको छु, तर मैले आज प्रभु येशु ख्रिस्ट उद्धार र मुक्तिदाता हुनुहुन्छ, उहाँ मात्रै एकमात्र जिउँदो प्रभु हुनुहुन्छ, जहाँ चाहिँ हाम्रो मृत्यु पछाडि चाहिँ

हाम्रो आत्माको निश्चयता चाहिँ केवल हाम्रो स्वर्ग जाने निश्चयता चाहिँ प्रभु येशु ख्रिस्टमा छ भन्ने कुरालाई म आज तपाईँलाई बताउँदैछु। किनकि बाइबलले हामीलाई भन्छ, बाइबलमा हामीले पढ्यौं भने योहन्नाको पुस्तक छ, एउटा पुस्तक छ, अनि योहन्नाको पुस्तक 14:6 त्यहाँ के भन्छ भने त्यहाँ चाहिँ यस्तो कुरा लेखिएको छ कि प्रभु येशु ख्रिस्ट त्यहाँ भन्नुभएको छ, बाटो सत्य अनि जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन, मतलब स्वर्गको राज्य देख्न सक्दैन। तपाईँले मेरो निम्ति स्वर्ग अनि नर्ग चाहिँ अवश्य पनि दुईटा चाहिँ राखिएको छ, त्यस कारणले गर्दा तपाईँलाई म नर्ग छ भन्ने कुरालाई हामीले त्यो कुरालाई थाहा गरेको कारणले गर्दा त होइन, प्रभु येशु ख्रिस्टलाई पाउनुभन्दा अगाडि पनि हामी मन्दिर जाने गर्थ्यौं, विभिन्न धर्मकर्म गर्ने गर्थ्यौं, विभिन्न दानहरू चलाउने गर्थ्यौं, अथवा हरेक कुराहरू हामीले त्यो कुराहरू गर्दाखेरि चाहिँ हामीले उद्धार र मुक्ति पाउँछौ अनि त्यो नरकबाट हामी छुटकारा पाउँछौ र स्वर्ग जान पाउँछौ भन्ने कुरालाई नै हामी त्यो कुरालाई पछ्याइरहेको हुन्छौ। त्यस कारणले गर्दा तपाईँले मेरो निम्ति नर्ग र स्वर्ग चाहिँ अवश्य राखिएको छ, त्यो चाहिँ ग्यारेन्टी हो। तपाईँले मेरो मृत्यु पछाडि चाहिँ हाम्रो अर्को पनि एउटा मृत्यु छ अनि त्यो चाहिँ अनन्तको मृत्यु, अनि त्यो चाहिँ जबसम्म प्रभु येशु ख्रिस्टलाई तपाईँले मैले हाम्रो मुखले स्वीकार गर्दैनौ कि प्रभु येशु ख्रिस्ट नै मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरालाई, तबसम्म तपाईँले म त्यो अनन्तको अनन्त अनन्तको कहिले पनि ननिभ्ने आगोमा जुन एउटा चित्रण तपाईँले म गर्छौ, हामी कल्पना गर्छौ कि नरक चाहिँ यस्तो छ होला भन्ने कुरा, अनि बाइबलले पनि हामीलाई भन्छ त्यस्तै नै छ। त्यस कारण हामी अनन्त अनन्तसम्म जल्नुभन्दा चाहिँ, अनन्त अनन्तसम्म मृत्यु भोग्नुभन्दा चाहिँ हामीले प्रभु येशु ख्रिस्टलाई, जुन त्यो हाम्रो रीतिथितिहरूलाई, धर्मकर्महरूलाई अथवा विभिन्न किसिमको त्यो कुराहरूलाई छोडेको कारणले गर्दा संसारमा हुन सक्छ प्रभु येशु ख्रिस्टलाई पछ्याउनु त्यति सजिलो छैन प्रिय, उद्धार मुक्ति पाउनु त्यति सजिलो छैन। म आज तपाईँलाई भन्दैछु किनकि उद्धार मुक्ति चाहिँ पाउनको लागि चाहिँ तपाईँले मैले सेक्रिफाइस गर्नुपर्छ। प्रभु येशु ख्रिस्टले जसै त्यो क्रुसमा आफूलाई, आफ्नो प्राणलाई सेक्रिफाइस गर्नुभयो नि, त्यसरी नै तपाईँ मैले पनि सेक्रिफाइस गर्नुपर्छ। के कुराको लागि सेक्रिफाइस गर्नुपर्छ भने नि, तपाईँ मैले सायद हामी परिवारबाट घृणित हुन्छौ, हाम्रो आफ्नै परिवारले पनि हामीलाई घृणा गर्न थाल्छ प्रभुलाई पछ्याउँदै गर्दा, प्रभुलाई ग्रहण गर्दै गर्दा, हाम्रो समाजले हामीलाई त्याग्छ, हामीले आफ्नै मान्छेहरूबाट हामीले विभिन्न कुराहरू सहनुपर्छ, अनि मात्रै त्यो सबै कुराहरू चाहिँ हाम्रो लागि त्यो चाहिँ एउटा अवसर हो। त्यसले चाहिँ तपाईँलाई मलाई अझ प्रभु येशु ख्रिस्टमा जिउन, हाम्रो उद्धार र मुक्तिदातालाई पछ्याउन, हाम्रो सृष्टिकर्तासँग मिलाप गराउन चाहिँ अझ हामीलाई खार सक्यो। यस कारण आज म तपाईँलाई यही उत्साह गर्छु कि मेरो जीवनमा, मेरो परिवारमा जसै परमेश्वरले जुन काम गर्नुभएको छ, अनि आज म परमेश्वरको सेवा गर्ने र सेवक भएको छु, प्रभुलाई पछ्याउने, प्रभुलाई, प्रभुको एउटा अनुयायी भएको छु, अनि यो चाहिँ परमेश्वरले मात्र, उहाँ एउटा जीवित परमेश्वर हुनुहुन्छ। हामीलाई चाहिँ मैले अघि तपाईँलाई भन्दै थिएँ जुन मन्दिरमा एउटा ढुङ्गा हुन्छ अथवा त्यहाँ मूर्ति हुन्छ अनि त्यो मूर्तिले कहिले पनि हामीसँग इन्टरेक्ट गर्दैन, तर प्रभु येशु ख्रिस्टले चाहिँ तपाईँ मसँग आम्ने सामने इन्टरेक्ट गर्नुहुन्छ, किनकि उहाँ चाहिँ त्यो क्रुसमा उहाँले प्राण त्याग्नु भएको कारणले गर्दा, उहाँले आफ्नो मृत्यु उहाँले चाख्नु भएको कारणले गर्दा उहाँ चाहिँ मरेको मरेकै हुनुभएको छैन, तर उहाँ चाहिँ 3 दिनपछि फेरि पनि मृत्युबाट उहाँ जीवित भइकन, जीवित भएर तपाईँ र म जस्तै भइकन, उहाँ परमेश्वर भइकन मानिससँग आम्ने सामने उहाँ देखा पर्नु भएको छ। बाइबलले त्यो कुरा तपाईँले मलाई भन्छ। यस कारणले गर्दा हाम्रो परमेश्वर प्रभु येशु ख्रिस्ट मेरो परमेश्वर मात्र होइन, तपाईँले आज प्रभुलाई पाउनु भएको छैन, प्रभुलाई ग्रहण गर्नु भएको छैन, तपाईँको पनि परमेश्वर हुनुहुन्छ, तपाईँको पनि सृष्टिकर्ता हुनुहुन्छ, तपाईँको पनि उद्धारकर्ता हुनुहुन्छ, तपाईँको पनि मुक्तिदाता हुनुहुन्छ, अनि उहाँ मात्रै केवल प्रभु येशु ख्रिस्ट हुनुहुन्छ। संसारमा तपाईँलाई मैले हेर्यो भने 100 भन्दा बढी धर्महरूलाई हामी देख्छौ, तर धर्म कर्मले तपाईँलाई मलाई कहिले पनि मुक्ति दिँदैन, तपाईँले मलाई के अरे स्वर्ग पुर्याउँदैन प्रिय। तपाईँलाई मलाई प्रभु येशु ख्रिस्टलाई पाउनु भनेको चाहिँ, प्रभुलाई पछ्याउनु भनेको चाहिँ, प्रभुलाई ग्रहण गर्नु भनेको चाहिँ नि
हामी एउटा रिलेशनशिप भित्र पस्नु हो। प्रभु येशु यो क्रिश्चियन धर्म भन्छ वास्तवमा, तर यो क्रिश्चियन धर्म होइन, यो चाहिँ एउटा परमेश्वरसँग प्रभु येशु ख्रिस्टसँग तपाईँ र मेरो रिलेशनशिप हो यो चाहिँ। अनि क्रिस्टियनिटी चाहिँ एउटा रिलेशनसिप भित्र हाम्रो दुलहा, हामी जस्तो एउटा दुलहा र दुलाईको रिलेशनसिप हुन्छ, त्यस्तै नै प्रभु येशु ख्रिस्ट अनि हाम्रो तपाईँ र मेरो चाहिँ प्रभु येशु ख्रिस्टसँग हाम्रो त्यो एउटा सम्बन्ध छ, त्यो रिलेशनसिप छ। त्यस कारण म तपाईँलाई आज यो उत्साह दिन्छु, जसले मेरो परिवारले प्रभुलाई पाउन सक्यौं, आज कुनै पनि रोग बिरामहरू अथवा कुनै पनि सबै कुरालाई हामीले त्याग्यौं, किनकि प्रभु येशु ख्रिस्टमा त्यो कुनै पनि धर्म कर्म गरिराख्नु पर्दैन। प्रिय प्रभु येशु ख्रिस्टलाई चाहिँ तपाईँले मैले सिद्ध अनि शुद्ध हृदयले प्रभुलाई पछ्याउनु पर्छ। यसकारण परमेश्वरको वचनले हामीलाई प्रेरित चारको बाह्र पद अनुसार हामीले त्यहाँ हेर्यो भने के पाउँछौ भनेदेखिलाई, एक दिन सबैजनाले त्यहाँ के भन्छ, प्रभु येशु ख्रिस्टलाई मुक्ति, उहाँ चाहिँ मुक्तिदाता हुनुहुन्छ, अनि उहाँलाई चाहिँ प्रत्येक मुखहरूले स्वीकार गर्नुपर्छ, अनि उहाँ चाहिँ पृथ्वी मुनि र स्वर्गमा स्वर्गमुनि र पृथ्वीमाथि राखिएको एउटै मात्र नाउँ, अनि त्यो नाइ चाहिँ नाउँ चाहिँ प्रभु येशु ख्रिस्टको नाउँ भनेर हामीलाई बाइबलमा हामी पाउँछौँ। प्रेरितको पुस्तकबाट म तपाईँलाई पढ्न चाहन्छु, यहाँ प्रेरित चारको बाह्रमै के लेखेको छ भन्दाखेरि, अरू कुनै नाउँमा, अरू कसै नाउँमा पनि मुक्ति छैन, अनि एउटै मात्र नाउँ मा मुक्ति छ, अनि त्यो नाउँ चाहिँ स्वर्गमुनि मानिसहरूमा अर्को नाउँ कुनै पनि नाउँ दिएको छैन, अनि त्यो नाउँ चाहिँ केवल प्रभु येशु ख्रिस्टको नाउँ हो। अनि येशु ख्रिस्टलाई जसले विश्वास गर्छ, उसले हृदयबाट जसै उसले चाहिँ म चाहिँ धर्म कर्मबाट अथवा सबै कुराबाट संसारको सबै कुराबाट म अब चाहिँ निस्केको छु, अनि प्रभुलाई म साँचो हृदयले विश्वास गर्छु, मेरो मुखले म उहाँलाई स्वीकार गर्छु भनेर जसै तपाईँ आफूलाई तयार गर्नुहुन्छ, प्रभुले त्यतिखेर नै तपाईँ मेरो जीवनमा मुक्ति र उद्धारको घोषणा गरिदिनुहुन्छ। हालेलुया, प्रभुले तपाईँलाई आशिष गर्नु भएको होस्। मेरो परिवारमा साँच्चै नै आज हामी स्वतन्त्र भएको छौँ, हामीले फेरि त्यो डाउटमा के भन्छ उद्धार र मुक्ति छ कि छैन भनेर त्यो अलमल लिनु पर्दैन, त्यो शङ्का हामीले गरिराख्नु पर्दैन, तर प्रभु येशु ख्रिस्टमा चाहिँ निश्चयता तपाईँ मेरो निम्ति छ, मृत्यु पारेको जीवन तपाईँ मेरो निम्ति छ। आज म तपाईँलाई एउटा उत्साह गर्न चाहन्छु, तपाईँले म मेरो आफ्नो परिवारहरूलाई कतिजनाले यो अहिलेको यो COVID-19 को कारणले गर्दा कतिजनालाई हामीले गुमाउनु परेको छ नि होइन, अनि तपाईँलाई मलाई थाहा पनि छैन उनीहरूको मृत्यु पछाडि उनीहरू कहाँ गयो होला, उनीहरूलाई म भेट्न पाउँछु कि पाउँदिन, स्वर्ग नै उनीहरू पुग्यो कि पुगेन भन्ने कुरा सायद तपाईँले अझै पनि अन्यमा हुनुहुन्छ होइन, अनि जुन अहिलेको परिस्थिति भइरहेको छ, जुन विभिन्न संसारमा हामीले हेर्यो भने हरेक किसिमको त्यो एउटा के भन्छ घटनाहरू सुन्छौ, चिन्हहरू देख्छौ र विभिन्न परिस्थितिहरू देखिरहेका छौ, यो सबै कुराले चाहिँ तपाईँलाई मलाई देखाउँछ कि हाम्रो सृष्टिकर्तालाई हामीले याद गर्नुपर्छ, अथवा हाम्रो पापबाट हामी फर्किनुपर्छ। संसारमा नै पाप बढेको कारणले गर्दा आज मानिसहरू लोप हुँदै गइरहेको छ, त्यो अनन्तको मृत्युमा मानिसहरू गइरहेको छ। यसकारण समय छँदा नै जसले मैले प्रभु येशु ख्रिस्टलाई विश्वास गरे, जसले हाम्रो परिवारले प्रभु येशु ख्रिस्टलाई विश्वास गर्यो, त्यसरी नै तपाईँ पनि तपाईँको परिवारले पनि प्रभुलाई विश्वास गर्नुहोस्। विश्वास गर्दा कुनै पनि तपाईँले मोल तिर्नु पर्दैन, तपाईँले कुनै पनि तपाईँले पैसा रुपियाँ पैसा लिइराख्नु पर्दैन, तपाईँले केवल तपाईँको मुखले प्रभु येशु ख्रिस्ट नै मेरो मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरालाई तपाईँले जब विश्वास गर्नुहुन्छ, अनि जब तपाईँले हृदयबाट मुखबाट तपाईँले स्वीकार गर्नुहुन्छ, अनि त्यतिखेर नै तपाईँको जीवनमा उद्धार र मुक्तिको घोषणा हुन्छ। प्रभुले तपाईँलाई आशिष गर्नुभएको होस् र आशा गर्छु यहाँ सबैले मलाई सुनिदिनु भएको छ, अनि यो कुराबाट तपाईँलाई एकदमै तपाईँले सेयर गर्नुहोस् तपाईँको आफ्नो छिमेकीहरूलाई अथवा तपाईँको फ्यामिलीहरूलाई तपाईँको फ्रेन्ड्सहरूलाई, अनि जसले प्रभुलाई पाएको छैन उनीहरूले पनि यो लाइफ टेस्टिमोनीहरूबाट यसरी नै प्रभुको टेस्टिमोनीहरूबाट चाहिँ मानिसहरूले प्रभुलाई चिन्ने हृदय हुन सकेको होस् भन्ने कुरा
सधैँभरि हाम्रो प्रार्थना पनि तपाईँहरूमा छ अनि विशेष गरिकन एउटा मौका यो अवसर प्रभुको के भन्छ यसरी लाइभमा आएर चाहिँ प्रभुले गर्नुभएको कुरालाई अनि मैले कसरी प्रभुलाई पाएँ भन्ने कुरालाई अनि तपाईँहरू समक्ष राख्न पाएको छु अनि भाइलाई धन्यवाद दिन्छु र परमेश्वरले यो कार्यक्रममा एकदमै प्रभुले आशिष गर्नुभएको होस् यहाँहरू सबैलाई परमेश्वरले आशिष गर्नुभएको होस् यहाँको यो बेलुकीको साँझ आशिषमा रहेको होस् परमेश्वरले सबैलाई सँगसँगै आशिष गर्नुभएको होस् सबैलाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह।

श्रोता साथी, तपाईं अहिले साइडबली सुनिरहनु भएको छ कार्यक्रममा विशेष गरी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशू ख्रीष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर यसैको सेरोफेरोमा विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने जमर्को गर्दै आएका छौं। यो कार्यक्रम रेडियो सेलुङ सामुदायिक एफएम चरिकोटको स्टुडियोमा तयार पारिएको हो। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिएको सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदायको अपमान गरी सामाजिक र धार्मिक सहिष्णुतामा प्रहार गर्नु हाम्रो अभिप्राय होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौ, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौ, नेपालको संविधानको पालना गर्छौ र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौ। अत कार्यक्रममा सुन्नुभएको विषयवस्तुको बारेमा पुनः एकपटक मनन गरेर दैनिक जीवनमा लागू गर्नुहुनेछ र अझ बढ़ी खोज अनुसन्धान गर्नुहुन्छ भन्ने मेरो ठम्याइ छ। श्रोता साथी, आजलाई भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौं। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा सरसल्लाह, गुनासो, अन्तर्वार्ता वा आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तपाईँले म प्रस्तुतालाई वा रेडियो सेलिङको प्रशासन शाखामा सिधै सम्पर्क राख्न सक्नुहुनेछ। अन्तमा आजको यस कार्यक्रममा इसाई जीवनको अनुभव, विभिन्न सतावट र संघर्षको कहानी र परमेश्वरको अद्भुत प्रेमको जीवित साक्षी सिमोन गजमेरज्यूको उत्साहपूर्ण जीवन गवाही रेकर्ड गरिदिनुहुने मेरो जीवन गवाही नामक युट्यूब च्यानलको समूहप्रति हामी धन्यवादी छौं। साथै यस कार्यक्रम सञ्चालनार्थ आर्थिक सहयोग गर्ने संस्था मिशन एसेन्ट र रेडियो सेलिङले उपलब्ध गराएको स्टुडियो प्रति हामी सम्पूर्ण इसाई परिवार कृतज्ञ तथा आभार व्यक्त गर्दछौ। हाम्रो आउँदो कार्यक्रमहरूमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा सहित कार्यक्रम सुनेर साथ दिनुभएको लागि तपाईँ सम्पूर्ण श्रोतालाई पनि हृदयदेखि नै धन्यवाद छ। श्रोता, जीवन तपाईँको हो, तसर्थ आफ्नो जीवनको लागि असल कुरा रुझ्नुहोस् भन्ने अनुरोध सहित कार्यक्रम इसाई डबलीको यो अंकबाट म प्रस्तोता र सम्पूर्ण निर्माण टोली बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: हसो फ्याबुल्ला टासी दिले नमस्कार।
1: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्ला भरि बस्नु भएको लामा गुरुहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नु भएका लामा गुरुहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।

0: Yige, Mendal, Laman Aljor, Tingjin Namsung, Nangdup, Chilen Shito, Sangdup, Sangayangsa, Chedup Namje, Chebame, Shito Laso, Hobame, Manikabya, Tabuise Norbu, Tuje Chembo, Namkai Galbo, Chatong, Chantong, Abasek, Anusar, Basinecha.
1: खोवा तीन दिन बसिने छ र वाङ दुई दिन हुने छ। गुफाछाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका नौ चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका नौ टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: लासो फ्याफुल्ला तहिलले नमस्कार।
2: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको। बनाइने ठाउँ नि कता हो यता? थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चार पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न

0: लालायत हुनुहुन्छ।
1: अँ साँच्ची, कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दुर्घटना कसरी जाने हो
1: अब को जान्छ चिट टाढा तलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो
0: तेरो पो हे नकरा त

0: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
4: पाडे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरी, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा, पीतल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोला हरू, कालो ड्रम, कड़ा डेक्ची तथा माटा का भाड़ा हरू कंपनी के मूल्य में पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलारको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494215542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: यस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
1: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
5: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
4: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
5: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
7: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
6: भारततर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैथीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
7: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-09, पान पसल साडुबाटो चरीकोट।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन

0: दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
1: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841 57 70 69।
2: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
3: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92।
5: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
7: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
6: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
7: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
6: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Siphonia. Extreme energy drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।

0: ए मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आफै नै जागिर खाने मौका त आको थियो नि तर
1: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
5: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
8: आज त साँच्ची नानीको जन्मदिन पो हो त केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब
0: हाउ नानीको आज जन्मदिन पो हो हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने हौ। 15 मिनटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
9: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साजो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
4: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
4: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
4: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: The Rising Star.
3: Rising Star?
2: Rising Star?
4: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
6: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35-649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511-65046।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधु बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधु बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844-059-929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844-30-282।

0: सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
1: ए साथी हो, कसैले थाहा छ त?
0: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा, त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ, सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टी खोला चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र

0: धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, सीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
1: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
0: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडो बाटो चरीकोट।
2: हेलो फ्याबुल्ला टसिदेले नमस्कार।
1: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
2: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फोआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरू तुलकु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
2: वाङ होबामेगो र गुरू डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल घ्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेमके, हिगे, भेन्डल, लामा नालजोर, तिङजिन नामसुङ, नाङडुप, खिले छिठो, साङडुप, साङायाङसा, छेडुप नाम्जे, छेबामे, छिठो लासो, खोबामे, मानिकाब्या, ताबैसे नर्बु, थुजे छेम्बो नामखै ग्याल्बो, छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: खोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 98।

0: 0512 75894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840 92 67 61 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: लासो फ्याफुल्ला तहिले नमस्कार।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ख्याल राख्नुस्। तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
0: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
2: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
0: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
2: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
0: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
2: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
0: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
2: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
0: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
2: यसबाट जोगिन ध्यान पुर्याउँ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बेलुकीको 10 बजेको छ।

सुनका आदि नामेर 88,000 सिरका प्रति कुरुशुद्ध जी बताउनु भो सैनी कथाहरू ल्याएर यता राजा जन्मेजयलाई वैशंपायन नामेरका गुरुले बताउने काम गर्नुभयो। सैनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथा प्रस्तुत गर्न लागिरहेका छौ। त्यसै मौकामा यतापट्टि के भइरहेको छ त भनिबसलाई भने त्यस्ता किसिमले गरिकन उतापट्टि विद्यामा जुन बृहस्पति देवताका पुरोहित बृहस्पति गुरु भन्दा दानवका पुरोहित शुक्रदाजे गुरु अलिकति बढी तर बृहस्पति गुरु पनि कमी चाहिँ होइन तर अलिकति मात्र एउटा सञ्जीवनी विद्या शुक्रदाजे गुरुले बढी पढेको हो। अनिखेरि जब त्यो सञ्जीवनी विद्या पढ्न भनेर अनिखेरि तपाईँ गुरु शुक्रदाजे जानुभएको थियो। महाराज कहाँ जानुभयो? कैलाशमा जानुभयो। कैलाशमा गइसकेपछि उपरान्त कैलाशपति भोलानाथलाई अनि भोलानाथको तपस्या गर्नुभयो। तपस्या गर्दै गर्दै लगिसकेपछि उपरान्त केही काल पछाडि त्यहाँबाट खुसी हुनुभयो। खुसी भइसकेपछि अनिखेरि अनि दर्शन दिनुभयो। दिएपछि ओहो बाबु तिमीले गरेको तपस्या भक्तिबाट म खुसी भएँ। के को लागि म त भन्दाखेरि म त ओहो हे प्रभु मैले जुन मलाई विद्या पढाइदिनु पर्यो हजुरले। कस्तो विद्या भन्दा त सञ्जीवनी विद्या। ल सञ्जीवनी विद्या भनेको त मरेको चिजलाई बिउदाउन सक्ने त्यस्ता किसिमको विद्या पो हो बाबु। त्यो विद्या पढ्नलाई गाह्रो छ। त्यो विद्या पढ्न पनि गाह्रो छ, पढाउन पनि गाह्रो छ। त्यस कारणले गर्दाखेरिमा अब तिमीले के गर्नु पर्यो त भने यसलाई भने अब म तिमीलाई एउटा उपदेश दिन्छु, त्यो मैले दिएको उपदेश पुरा गरेर आऊ अनिखेरि मात्रै गरौँला भनेर भन्नुभयो शिवजीले। कस्तो के भन्दाखेरिमा त ल हजार वर्षसम्म टाउको टेकेर खुट्टा ठाडा पारेर अनिखेरि जो तपस्या गरेर त्यो तपस्या पूर्ण गराएर अनिखेरि सिद्ध गराएर अनिखेरि आऊ अनिखेरि म पढाइदिउँला भन्नुभयो। अनि कैलाशपति भोलानाथले पनि अब उसको पावर के कस्तो रहेछ पावर पनि विचार गरौँ, अटर छ भने टरी पनि जाओस् भनेर भन्ने त्यस्तो किसिमको दुई किसिमको जो विचारले त्यसो भनिदिनु होस् हौ अनिखेरि ल हुन्छ प्रभु भनेर अनि शुक्रचार्य नामका गुरु पनि त्यहाँबाट अनिखेरि जानुभयो। महाराज गएर त्यहाँबाट अनिखेरि उहाँले शिवजीले भने जस्तो गरेर जो टाउको टेकेर अनिखेरि ओम नमः शिवाय भनेर भन्नुभएछ। ओम नमः शिवाय भन्नुभएको छ। त्यस्तै गर्दै गर्दै गर्दै गर्दै गर्दै त्यहाँबाट तपस्या आरम्भ गर्नुभयो। टाउको टेकेको छ, खुट्टा ठाडा पारेको छ, त्यहाँ त्यस्ता किसिमले गरिकन तपस्या गर्दै गर्दै गर्दै गर्दै भइसकेपछि अनि हजार वर्ष पूर्ण भयो। हजार वर्ष पूर्ण भइसकेपछि उपरान्त ओहो अनिखेरि उहाँले विचार गर्नुभयो कि लौ नानी त्यहाँबाट त्यो भइसकेपछि कैलाशपति भोलानाथले दर्शन दिनुभयो। दिएपछि त्यहाँबाट अनिखेरि हो बाबु तिमीले गरेको यो तपस्या भक्तिबाट म चौपट्ट खुसी भएँ। ल अब तिम्रो के इच्छा छ सुप्रधान माग भनेर भनिसकेपछि उपरान्त अनिखेरि भन्नुभयो कि जो गुरु शुक्राचार्यले पनि प्रभु मैले गरिएको यस्ता किसिमको उग्र तपस्यादेखि हजुर खुसी हुनुभएको छ अरे भनेदेखि जुन मलाई यो सञ्जीवनी विद्या पढ्नको इच्छा छ, मलाई त्यो विद्या पढाइदिनुहोस् भनेर भन्नुभयो। ल तथा अस्तु भनेर भन्नुभयो। अहिले कैलाशपति भोलानाथले जब त्यस्तो भनिसकेपछि उपरान्त अरे लौ भनेर त्यहाँबाट अनिखेरि कैलाशपति भोलानाथले त्यसरी जो पढाइदिने काम गर्नुभयो। महाराज हेर्नुहोस् जब त्यसरी जो पढाउनु भयो कसलाई? गुरु शुक्राचार्यलाई। के पढाउनु भयो? सञ्जीवनी विद्याहरू पढाइदिनु भयो। पढाइसकेपछि उपरान्त हो चौपट्ट किन त्यो दानमा चारवटा भनेर भनिएको छ, चारवटा दान हुन्, ती चार दान गर्नुपर्छ हजुर हामीले सकेसम्म। अनि अब कस्तो त भने यसलाई भने जस्तै अब एउटा दानमा एउटा यही नै भइहाल्यो। अनि जो उतापट्टि अज्ञानलाई ज्ञान दिने, ज्ञान दिने भनेको जो विद्या पढाइदिने भनेको त्यही नै हो। यो विद्याभित्र त हरेक किसिमका ज्ञानहरू हुन्छ नि त, अनि त्यस्ता किसिमको जो ज्ञानहरू अनि त्यो ज्ञान नभएकालाई त्यसरी ज्ञान दिनुपर्छ। एउटा दान यो हो, अर्को दान के अभय दान। अभय भनेको जो डराएको पुरुष हुन्छ कोही भने अनि फेरि त्यस्तो किसिमले डरले उल्लेख भइरहेको हुन्छ अनि फेरि ल पस्लास् तँलाई तँलाई मैले यो दिन अथवा यो बेलामा तँलाई म यस्तो गर्न सकिनँ भनेदेखि मलाई यो तैँले मान्छे नगर्न भनेर कसैले त्यसरी अनि त्यसरी धाक धम्कीहरू पनि जो दिएको हुन्छ त्यस हेतुले गर्दा ऊ डराइरहेको हुन्छ। त्यस्ता किसिमको जो डराएको पुरुष छ भनेदेखि त्यहाँबाट डराएका पुरुषलाई हामीहरूले के गर्नु भनिसला भने अभय दान दिनु। अभय भएको अर्थ के? उसले डराएको त्यो डर आफूले भोगिदिनु ल बाबु। अब तिमीलाई त फलानाले यसो गरेछ तर त्यसले केही पनि गर्दैन, गर्ने रहेछ भने त्यसले मलाई गर्छ, तिमी ढुक्क परेर बस्छ, तिम्रो डर म भोगिदिउँला, तिमी निडरमा बस भनेर त्यसरी भनिदिएपछि बास अनिखेरि ऊ निडरमा हुन्छ। दुईटा दान भयो त्यहाँबाट। उतापट्टि कस्तो भयो त भने यसलाई भने

जस्त अब जो भोको पुरुष रहेछन् भन्दाखेरि अनि भोकालाई के गर्ने खान दिने महाराज हेर्नुहोस् टन्न खान दिनुपर्छ भोकालाई अनि फेरि मानिस मात्रै नभइकन वस्तु बाख्राहरू भए अब इत्यादि हरेक किसिमका माछा भ्याकुताहरू भए हरेक किसिमका जुन पुरुषहरूलाई त्यस्तो भोकाएका चाहिँलाई खान दिने अनि जब त्यस्तो भएपछि त्यहाँबाट अनि फेरि जब त्यस्तो गरिसकेपछि अनि फेरि बढाउँछ अनि अब उतापट्टि जुन अब जस्तै जो रोगी पुरुष हुन्छ कुनै रोगी पुरुष हुन्छ अब त्यस्तो जो रोग लागेकालाई के गर्नुपर्छ भने यसलाई पनि हामीले उपचार गरिदिनुपर्छ अनि फेरि पहिला नम्बरमा कस्तो भने यसलाई पनि त्यस्तो फुकफाक गर्न जानेको रहेछ भने पहिला फुकफाक पारिदिने त्यसैबाट जाति भए भइ नै हाल्छ यदि भएन रे भनेदेखि हामीहरूले कुनै उपचारहरू गरी ठाउँमा लगेर जसलाई जो उपचारहरू गराएर एकदम राम्रोसँगले गरिकन अनि फेरि उसलाई तयारी पारिदिनुपर्छ सकेसम्म तयारी पार्ने यदि तयारी हुन सकेन भनेदेखि आफूले सक्दो प्रयास गरियो अब गरिकन भएन त गरौँ कसो त्यो बेग्लै कुरा हो अनि फेरि अरे यस्ता यस्ता किसिमको जम्मा यो कतिवटा भए चारवटा भए यो दान हेर्नु त अनि अब उतापट्टि जो रोगीको उपचार एउटा रोगीलाई उपचार अज्ञानीलाई ज्ञान दुईटा भए भोकालाई खाना तिनवटा भए अनि फेरि अब उतापट्टि जुन डराएकालाई निडर अनि फेरि जो चारवटा यस्ता यस्ता किसिमको दानहरू हजुर हामीले यस्ता किसिमले गरिकन गर्नुपर्छ अनि अरू जुनसुकै दान पनि यिनै चारवटा दानभित्र पर्छन् महाराज हेर्नुहोस् अनि सबै यस्ता किसिमले गरिकन जो पर्दछन् त्यो भइसकेपछि अनि फेरि बडो राम्रो हुन्छ त्यस कारणले गर्दाखेरि महाराज हेरिबस्नुहोस् अनि जुन मानिसलाई परोपकार पुण्याय पापाय परपीडनात् भनेर भनिएको छ कसले भनेको त यो कुरो भनिसलाई भने व्यास ऋषिले भन्नुभएको हो अनि जुनसुकै मानिसलाई पनि परोपकार जति ठुलो केही पनि छैन धर्म खोज्ने मानिसले अर्काको परोपकारै गर्नुपर्छ मानिसदेखि लिएर अनि फेरि पशु पक्षीहरूदेखि लिएर सारा सम्पूर्ण चिजको जो परोपकार गर्न सक्नुपर्छ परोपकार गर्नु भन्ने कुरो त्यो ठुलो कुरो छ अनि त्यो जति जो ठुलो धर्म कुनै पनि छैन अनि त्यसले जो पुण्य दिन्छ महाराज हेर्नुहोस् अनि जसलाई जो हामीहरूले जो पाप चाहियो हामीलाई भनेर पर पीडा दिनुपर्छ अर्कालाई पीडा अनि हेर मनको पीडा वचनको पीडा कर्मको पीडा त्यस्तो त्यस्ता किसिमको जो पीडा हामीले दियौँ भनेदेखि बा त्यो मध्येमा जुन सुकै किसिमको पीडा दिउँ त पनि अनि फेरि हामीहरूलाई जो पापले केही खाँचो हुँदैन अनि फेरि हामीहरूलाई जो पापको सजाय हामीले भोग्नुपर्छ नरकमा पर्नुपर्छ हरेक किसिमका जो कर्महरू हामीले हुन्छ त्यस कारणले गर्दाखेरिमा अनि यस्ता यस्ता किसिमले गरिकन गर्नुपर्छ भने अनि कैलाशपति भोलानाथले पनि अनि उतापट्टि गुरु शुक्राचार्यलाई के गरिबसेको त भने छ भने अनि त्यो हो परोपकारहरू गरे अनि परोपकार हो परोपकारदेखि हो पुण्य हुन्छ महाराज अज्ञानीलाई जो ज्ञान अज्ञानी गुरु शुक्राचार्यजी त्यो चाहिँ कुरालाई अज्ञानी हुनुहुन्थ्यो अरू अरू कुरालाई अज्ञानी होइन अरू हरेक किसिमका जो विद्याहरू उहाँले चौपट्ट मात्र जानेको गुरु बृहस्पतिले पनि जो जानेको छ पढेको छ चौपट्ट छ अनि फेरि मात्र एउटा त्यति विद्या जो शुक्राचार्य गुरुको बढी अरू देवताका पहिले जो बृहस्पति गुरु अनि फेरि एकदम त्यसले गरिकन उहाँको पनि चौपट्ट विद्या हो जब त्यहाँ त्यहाँ किसिमले गरिकन उतापट्टि भइराखेकै छ अनि फेरि सकेसम्म जो त्यसरी चाहिँ परोपकार गर्नुपर्छ महाराज हेर्नुहोस् अनि सकिन्छ भनेदेखि अब त्यसरी जुन हो उतापट्टि सञ्जीवनी नामहरूको जो विद्या उहाँले जो पढेको हुँदाखेरिमा मरेको चाहिँलाई उहाँले बचाउन सक्ने त्यस्ता किसिमको जो शक्ति अनि गुरु शुक्राचार्यसँग पनि छ यो सौनक आदि नामहरूको 88,000 ईश्वर हो ल हेर त यस्तो किसिमको जो शक्ति भन्ने कुरा हरेक किसिमको जो शक्ति चाहिन्छ ल हेरिहोस् त्यो शक्ति केले आउँछ मन्त्रले आउँछ हजुर उहाँलाई जो पढ्न सक्ने शक्ति केबाट आयो ठिक जो मन्त्र पढ्नुभयो उहाँले अनिखेरि शिवजीको जो तपस्या गर्नुभयो शिवजीको भक्ति गर्नुभयो अनिखेरि मात्रै अनिखेरि शिवजी खुसी भएर अनिखेरि त्यसरी चाहिँ उहाँले पढाइदिने काम गर्नुभयो त्यस्तै किसिमले गरिकन हजुर हामीले पनि अनि जो शक्ति पाइने कुरो हामीहरूले पनि जो गर्नुपर्छ हे महाराज हेर्नुहोस् भनिकन राजा जन्मेजयलाई जुन वैशम्पाय नामेरका गुरुले याद गरेका कुराहरू सबै कुरा ल्याइकन अनिखेरि इतिहासहरू ल्याइकन जो बताउनु भएको जुन किसिमको कथाहरू हो सैनिक कथाहरू ल्याएर अनि हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गरियो अब यो कथाले धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भन्ने र अडैया शनिश्चर शान्ति हुन् साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का भ्रामरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् यहाँहरूको जो कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस्
हरे कृष्णले गरिकन सारा कुरा जुन हो उता सन्तानदेखि लिएर विद्या बुद्धि पुरुषार्थ पराक्रम साह्रै राम्रो होस् भनेर पनि यस्ता किसिमको जो शुभकामना शुभ आशीर्वादहरू गर्दै यो श्री हरिवंश पुराण हरिवंश प्रभुको यो जो तेस्रो अध्यायको यो आठौं भागले गरिकन यथामति विस्तार गरियो। यो कृष्ण वृन्दावनको बिहारी यो सत्यको सुन्दर रूपधारी यो विश्वव्यापी त्रेता बहारी उद्धार हाम्रो गरहे मुरारी। देवकी सुत गोविन्द वासुदेव जगदपते रक्षामि स्तनयम् कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगदपते देहि मे स्तनयम् कृष्ण त्वमहं शरणं गत। नारायण ओ श्री कृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर नमस्कार, म झलक प्रसाद शिवाकोटी, कालिन्चौक गाउँपालिका, वडा नम्बर 7, भवटिनी। गुणरत्नमालाको चरपट मन्जरीको अलिकति भजन कीर्तन गाउन लागिरहेको छु, यहाँ सबैले सुनिदिनुहुन्छ भन्ने आशा राखेको छु। भजनारायण भजनारायण भजनारायण सज्जन हो, मर्नु छ नि

Kabaritana Taina, Bikagari Kanchan, Rukamani Bajan, Tarapani Asai, Tiramana Lanetan, Bajanara, Yena Bajanara, Yena Bajanara, Yena Sajana Ho. जबतक धन को लाउँछ धारो तबतक सफले मान्छ पियारो वृद्धा हुँदा जब बल टुटी जाला बन्ला घर यमा सबको होयला भजनारायण भजनारायण भजनारायण सजन हो कति मुनि छन्।

यौवन सकिँदा काम छ ठट्टा, पानी सुके पछि पोखरी झुट्टा, धन सकियो त जान बिरान, ततो बुझे पछि संसार छ टुना, भजनारायण भजनारायण भजनारायण सजन हो। इत मित सुतर जन तन धन नारी, गोठ रखे त पशु घर बारी, सबै जाही का ताही रहनेछन्, तिमी कनै मले खैचिलिनेछन्। भजनारायण भजनारायण भजनारायण सजन हो। कसले जग

सब चक चक स्वप्न सरी हो भजनारायण भजनारायण भजनारायण सजन हो।

के पानी गर्नु छैन करा पेदो कबर जम देवान्नी ठोरे मने सिंदूर पारी कपाल बाटे पहिले उसमा छरे सिन्दुरा गाजर लगाई नेत्र हर्बकर सौभाग्यका मंगल निधार खाली गर्नु लुने कहिलै टिको लगाए भई बस्नु पर्दछ नारी जनहरूले सोझो पति कै गरे नकल झकल सङ पारी फरिया मुजा पछाडि धरी ऐ भाँडी कबरा लगाउँछ नकली लगाउँछ लुगा मन परे छोरा छोरी कुट्ने रिसाइ गरेर लाते मार्छे भुनिमा सातो खाइदिन्छे ती जानहरूको त्यसै दिनै काम छोरा छोरी कुट्ने रिसाइ गरेर गाली दिने कर्कसा साँझमा बत्ती नबाल्ने घरमा फोहर गर्ने सर्वदा जोगी जङ्गम त द्वार मर्ख लगाए कसै कराए पनि दीक्षा झट्टै नदी कनारो इलम लागे फर्केरु भने यो कलिमा यो यस्तै हुनेछ यो कलिमा यस्तै हुनेछ ब्रह्मा विष्णु महेश्वर यो धरतीमा आइदेऊ ब्रह्मा विष्णु महेश्वर यो धरतीमा आइदेऊ ऐको सिर्जी विदेशको नयाँ सृष्टि ल्याइदेऊ ब्रह्मा विष्णु महेश्वर यो धरतीमा आइदेऊ ब्रह्मा विष्णु महेश्वर यो धरतीमा आइदेऊ ऐको सेठी विदेशको नयाँ सेठी ल्याइदेऊ ऐको सेठी विदेशको नयाँ सेठी ल्याइदेऊ बाँचिन जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने बाँचिन जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने लायौ खायौ अन्तिममा छोडेर जानु पर्ने लायौ खायौ अन्तिममा छोडेर जानु पर्ने बाँचिन जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने बाँचिन जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने लायौ खायौ अन्तिममा छोडेर जानु पर्ने लायौ खायौ अन्तिममा छोडेर जानु पर्ने जति धन भए पनि छोडेर जानु पर्छ जति धन भए पनि छोडेर जानु पर्छ कालो

माघा पौवा घर मेरो आले पूर्ण गाउँ हो। म टेकबहादुर सुवेडी 78 वर्षको भएँ। म सैलुङ एफएममा एउटा श्लोक भरौँ भनेर अनिखेर आएको। सारा धर्म पुराण बिखाएका कथा सुनि लागे फेरि सुधाउ न कन त आइसाउनौ भनेका मने हे सर्वतर के सुनाउनु भयो है धेरै कथाहरो सुन्छौ फेरि पनि सुनाउनु अरलेला कथाहरो जो सुन्दा हुँदै तिर्ते छैन कहिले इच्छा बढी आउने सुन्दामा फल पाउने पछि पनि मुक्ति समेत पाउने यस्तो प्रसन्न सुनिसकेर मुनिको बेसाई भने लाउ भनी आज्ञा गर्नुभयो उसै बखतामा बेस्राम पारो भने जस्तो श्री सुखदेवदेखि पहिले मैले सुनेको थिएँ त्यस्तै रीतिसितले पुराणहरूको विस्तारा गर्दो भए देवी भगवती कथा मेरो सरै बिस्तारै गर्छु अब देवीको महिमा अपार बुज हैली लाउनै कैसब यो संसार बनाउँदा भगवती आधार शक्ति बनी प्राणी सृष्टि गरेर पालना गरे संहार गर्दै पनि आधा शक्ति भवानीकै आदिनामा संसारको तबदछ त्यसमा त कारण यो अनन्त महिमा सम्पूर्ण जो जान्दछ ब्रह्म विष्णु अन सदा शिव पनि आराधना गर्दछन् जान्दै नन्ति पनि अपार महिमा लाचारीमा पर्दछ बेग्लै नाम भएर दापर पछि श्री व्यास भिन्न थिए 27 अघि भएसके 28 भए एकै देदा थियो अगाडि पढाने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काई पढुन् कसरै भने तिमाथि करुणा गरे राजाले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने त्यो वेदान्त ध्यानता गर्न नहुने श्री शूद्रलाई भनी गर्नुभयो रचना पुराण इतिहास तिनका निमित्त पनि यही सम्पूर्ण पुराण व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेवदेखि पहिले सम्पूर्ण जाने जस्तो जानेले अगाडि तिमी मासोही बताइदिए बेग्लै नाम भएर दापर पछि श्री व्यास भिन्न थिए 27 अघि भइसके 28 भए एकै वेद थियो अगाडि पढाने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काई पढुन् कसरै भने तिमाथि करुणा गरे राजाले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने यही सम्पूर्ण पुराण व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेवदेखि पहिले सम्पूर्ण जाने जस्तो जानेले अगाडि तिमी मासोही बताइदिए बाबा श्री हरिनाम सम्झन हो भन्ने छ छोरो भए गर्ला काज क्रिया पछाडि उसले आफू मरे गए गए आफ्नो वंश रह्यो क्रिया पनि भयो कृते रहे लोकमा पानी पिण्ड चलो उतारा भयो स्वर्गादिकै भोगमा संसारी भए जन्मिए पछि वहाँ जतले वंशै भयो
त्यसको संख्या यहाँ वहाँ न त कहाँ त जन्म व्यर्थ गयो कस्ताहरू त सीताले सो पत्रमा पनि पैदाइ गराउँलाई अब भन्दै व्यास गए समेरु गिरीमा वहाँ पुगे है जब बिना त बिखे कुमार भएका जो भरमा चारै थिए यस्ता नारद जीव साई बगतमा आई अगाडि भए सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि पूजा नारदको

ईश्वर को नाम फल हुने काम सबै जन भक्तजनले हो भजौं भनी देख्ने आखिरी का पल्ला छेउमा चिमन्ती नारायण।